یہ دس اندرے میں قابوج کر لینے، پنج وشیاں دا تے نام و نشان مٹ گئے، واسنا کرودھ لوبھ موہ اہنکار انہاں دا نام و نشان ہی مٹ گیا ہے، یہ تے رہے ہی نہیں۔ ستر دوئے بھرے امرت سر، بکھ کو مار کڑاؤں۔ شریر وچ آیوروید دی پدھتی دے مطابق 72 موٹیاں ناڑاں نے، 72 جنہاں وچ خون وڈے روپ دے گردش کردا ہے اور اس تو چھوٹیاں چھوٹیاں تنتواں تے نساں نوں ملدا ہے، لیکن مول روپ دے وڈیاں ناڑاں اے 72 نے۔ بھگت جی کہہ رہے نے اے 72 ناڑاں انہاں وچ خون گردش نہیں کر رہا، امرت گردش کر رہا ہے۔ میرا خون خون نہیں رہا، امرت ہو گیا ہے، اور جد خون امرت ہو گیا ہے تو بول امرتمئی ہو گئے۔ امرت بانی گھٹتے اچروں آتم کو سمجھاؤ، جے خون امرت ہو گیا ہے تو درشٹی امرتمئی ہو جاندی ہے، بول امرتمئی ہو جاندے نے، روم روم دے چوں امرتیاں ترنگا نکل دیاں نے۔ اسنو شاعر مشرق ڈاکٹر محمد اقبال نے بڑے عالمانہ ڈھنگ نال انج بیان کیتا ہے، ایک پھول گر چاہے تو گلستان بن جائے، ان بوند گر چاہے تو طوفان بن جائے، ایک پھول گر چاہے تو گلستان بن جائے، ایک بوند گر چاہے تو طوفان بن جائے، ایک خون کے قطرے میں وہ تاثیر ہے، ایک قوم کی تواریخ کا عنوان بن جائے۔ ایک بوند خون دی، ایک قطرہ خون دا، جے کدرے اس دے صحیح ڈھنگ دا اچھال آ گیا، سمچی قوم دی تواریخ دا اتہاس دا سرلیک بن جاندا ہے، سرمور بن جاندا ہے، کھیڈ دے خون دی ہے۔ پربھو چنتن دے نال جو پویتر ترنگا من نو اندولت کر دیا نے، اور من دا اہی وے شریر نو پربھاوت کردا ہے، خون پربھاوت ہوندا ہے، پاون ہو جاندا ہے خون، پویتر ہو جاندا ہے خون۔ کہاوتاں تے خون دے سمبندھ وچ کئی نے، اس دا تے خون خون نہیں پانی ہو گیا، اس دا تے خون خون نہیں ٹھنڈا ہو گیا، اس دے خون وچ کوئی گرماش نہیں، اس دے خون وچ کوئی لالی نہیں پانی ہو گیا۔ ایک کہاوتاں بالکل صحیح ہیں، بالکل۔ عمر دے ودیاں اگر پریم ودے دیا ودے تو سمجھنا چاہیے ہے جیون لابھ دی طرف جا رہا ہے، نفع ہو رہا ہے۔ پر عمر دے ودیاں اگر کرودھ ودا جا رہا ہے، کرودھ ودا جا رہا ہے تو جیون گھاٹے جا رہا ہے، زندگی اجائی جا رہی ہے۔ اکثر ایسا دیکھن وچ آیا ہے عمر دے ودیاں کرودھ ہی ودا ہے، کیوں روز روز نویاں نویاں خواہشاں نویاں اچھاں، ہر نواں دن کسے نوی اچھا نو پیدا کردا ہے، پرانیاں خواہشاں پوریاں نہیں ہوئیاں، نویاں پیدا ہو رہی ہیں۔ خواہشاں دا اے جماؤ، اچھاواں دا اے اکٹھ سنسار دے پرتی گلیاں نال بھر دیندا ہے، شکویاں نال بھر دیندا ہے، میری اے خواہش نہیں پوری ہوئی
शायद इस दा कारण फलां है फलां है फलां है। और इस तरह अधूरियां कामनावां अधूरियां इच्छावां क्रोध नूं वधांदियां ने, स्वभाव दे चिड़चिड़ापन आ जांदा है, उठदे आ बैठदे आ चलदे आ चिड़चिड़ापन। और यही चिड़चिड़ापन एक क्रोध सारे परिवार का दुश्मन बन बैठता है और सारा परिवार इस तो नफरत करन लग पैंदा है। कोई कोल बैठ के राजी नहीं, कोई गल कल के राजी नहीं, पर ये अधूरियां कामनावां करके क्रोधित। काश प्रभु दा सिमरन होंदा ते प्रभु दा सिमरन एक महान गुण रखता है, गलत ख्वाहिशां सारियां खत्म कर देंदा है और चंगियां पूरियां कर देंदा है, या रजा देच राजी रहने दी बिरती बना देंदा है। हर वक्त मनुख शुकराने नाल भरिया रहिंदा है, धनवाद नाल भरिया रहिंदा है। अगर गिले ते शिकवे वधदे जाण तो फिर क्रोध वधदा रहिंदा है वधदा रहिंदा है। धनवाद ते प्रार्थना दा भाव, बार बार शुकराना क्रोध नूं शांत करदा है, सिर्फ शांति नहीं करदा खत्म कर देंदा है। इस वास्ते विनम्र मनुख हर वक्त धनवाद नाल भरे होया है और हर एक दे प्रति धनवाद नाल भरे होया है। ओ परमात्मा दा धनवाद करदा है, परमात्मा दी कृत दा धनवाद करदा है। ए प्रभु सूरज बन के मैनू चानना दे रहे हैं, हवा बन के तू मैनू प्राण दे रहे हैं, धरती बन के तू मैनू टिकाणा दे रहे हैं। शांतमई हर वक्त ते हर एक दे प्रति धनवाद नाल भरे होया है, क्रोधी हर वक्त ते हर एक दे प्रति गिलिया नाल भरे होया है, गिलिया नाल भरे होया है। हर वक्त धनवाद नाल भरे रहना, प्रार्थना नाल भरे रहना, शुकराने नाल भरे रहना, ऐसी अवस्था मनुख नूं भगवान दा रूप बना दिंदी है। हर वक्त गिलिया नाल भरे रहना, शिकवियां नाल भरे रहना, क्रोध नाल भरे रहना मनुख नूं शैतान दा रूप बना के रख दिंदी है। इस वास्ते क्रोधी नूं शैतान कहिंदे ने, शांतमई नूं भगवान कहिंदे ने। आया ते मनुख भगवान होण लई है, पर क्रोध करके शैतान बन जाता है। हर वक्त धनवाद करन लई बड़ी भारी सियाणप चाहिए। थोड़ा सोच, तू छोटा सी मासूम बालक सी, परमात्मा मां बन के तेरा मददगार बने है, पिता बन के तेरा सहायक बने है, एक गोद दे चुक के तेनू खिडांदी रही, एक कंधे दे उपर चुक के तेनू लड़ांदा रहा। देखते सही ए मां ए पिता किते भगवान ते नहीं, मात पिता सुत बंधप भाई, नानक होवा पार ब्रह्म सहाई। सतगुरां दी बाणी, हे प्रभु हे पार ब्रह्म तू मां बन के मददगार बने है, तू पिता बन के सहायक बने है, शुक्र तेरा शुक्र तेरा। आज बुढ़ा हो गया बिरद हो गया, पुत्र पानी दा गिलास ले आया, पोतरा थाली देच रोटी लेके आ गया, बिरद भाया ऊपर साक सैन, मुख अपयायो बैठ को देन। बिरद हो गए साक संगबंदी
तेरे मुंह च ग्राइया दे रहे, तेरे हद दे सब कुछ पकड़ा रहे ने। हे प्रभु, ये तू ही है, मात पिता सुत बंधप भाई। हुन सुत बनके, पुत बनके, पोतरा बनके तू मेरा मददगार बने हुए है। जद मैं छोटा सी तू मां बाप बनके मेरा मददगार बनया, जद मैं बुढ़ा हो गया कमजोर हो गया पुत्र बनके जवान पोतरा बनके तू मेरा मददगार होया है। जरा सोचते सही, ये सोचनी निर्माण बना देगी, ये सोचनी धनवाद नाल भर देगी, ये सोचनी प्रार्थना नाल भर देगी। ऐसी हालत दे च मनुख भगवान दा रूप हो जांदा है। पर गिले ने, शिकवे ने, मां ते गिले, प्यो ते गिले, पुत्र ते गिले, पोतरियां ते गिले, पड़ोसियां ते गिले, शहर वासियां ते गिले, सारे संसार ते गिले, फिर रब ते गिले। इतना प्रबल क्रोध शैतान दा रूप हो गया। क्रोधी भूल के भी नहीं सोचदा शायद मेरा ही कसूर है। और शांतमई मनुख कदी अपने संताप लिए दूजे नु दोषी ठहरांदा ही नहीं। वो तो साफ कह देंदा है, मुझ अवगुण सहना ही दोष, मेरा ही दोष है, मेरा ही कसूर है। ऐसी सोचनी निर्माण बना देंदी है, दूजियां दा कसूर है, दूजियां दी ज्यादती है, ऐसा क्रोध नाल भर देंदी है। और क्रोध दी अगन जिथे बल रही है उथे हरी बनस्पति किथे, उथे फुल किथे, उथे फल किथे। असी वेखदे हां बहुत लू चल रही है, धुप पै रही है, भयंकर गर्मी है, फुल मुरझा जांदे ने, नहीं खिड़दे, फुलां दे बूटे पैदा भी नहीं आंदे। पर बर्फ पै रही है, कक्कर पै रहे हैं, पानी जम रहे ने, सीत लहर चल रही है, कोमल फुलां दे बूटे नहीं पैदा आंदे, फुल नहीं खिड़दे। फुल उदों खिड़दे ने ना बहुती ठंड होवे ना बहुती गर्मी होवे। उस मौसम नू कहंदे ने मौसमे बहार, बसंत बहार, मौसमे बहार। फुल खिड़दे ने बहार दे, इतनी गर्मी है, खिड़े लई मददगार हो रही है, ऐसी ठंड है, खिड़े लई सहायक हो रही है। कक्कर ते बर्फ दी तरह जमया होया मनुख ठंडा कायर आंदा है, बुजदिल आंदा है, उस सच दे पक्ष दे च नहीं खड़ा हो सकदा, सच बोल नहीं सकदा, शहादत दे नहीं सकदा सच दी। पर बहुत गर्म मनुख जालम होंदा है, दुष्ट होंदा है, हर एक नूं पैरां दे थले लिताड़दा है, कुचलदा है। तो जिथे खून विच बहुत गर्मी है जीवन विच खेड़ा नहीं आउंदा, जिथे बहुत ठंडक है उत्थे भी खेड़ा नहीं आउंदा। जैसे कि असी बाहर देखते हां, जद बाहर जमीन ते लू चल रही है, धुप अग वरसा रही है, फुल नहीं खिड़दे, पर बाहर सीत लहर चल रही है, बर्फ पै रही है, फुल नहीं खिड़दे। महान संत कवि और धन गुरु गोविंद सिंह जी महाराज दे हजूरी कवि भाई साहब भाई नंदलाल इस दृश्य नूं अपने कीमती शब्दां विच बड़े सोहने ढंग नाल बयान करदे ने। असी बहुत गर्म जूनां दे चलंगे आ, शेर है, चीता है, बगयाड़ है, बाज है, इल है, कौवे ने,
इस तरह दी बहुत गर्म जूनिया दे चो लंगे हैं, गर्म बनस्पति दे चो, गर्म सुभा दे पंछी, गर्म सुभा दे चो पाए, फिर ऐसे हैं चो भी लंगे हैं, बहुत ठंडे, बहुत ठंडे, लोमड़ी है, गिद्दड़ है, रेशम दे कीड़े ने, और इस तरह कुछ होर मासूम पंछी ने, बहुत ठंडे, बहुत ठंडे, कोई भी चावे हमला कर देवे, बहुत गर्म, बहुत गर्म, हर एक ते हमला करना और हर वक्त हमला करना, इस तरह दिया जोना दे चो लंग चुके हैं। भाई साहब कहंदे ने हुण ते मनुखा जन्म दी बहार आई है, ए मानुष तन, ए मनुखी जिंदगी, ए ते बहार है, ते जद बहार है तो फिर मनुख जिवें बहार दे च फुल खिड़दे ने, तू भी खिड़ जा, तू मुरझा ना, तू कुमला ना, तू खिड़। बड़े सुंदर बोलने हैं।

भख अभख सब खाए। लोभी ते कुत्ते दी तरह है, हर थां ते मुंह मारना, हर वक्त मुंह मारना, करंग विच मुंह मारना, हड्डी विच जो है मुंह मारना, और दूजे ने मुंह मारना देना, दूजे ते भौंकना, ये लोभी दी मनोबिरति है। इसका एक सुंदर चित्रण धन गुरु नानक देव जी महाराज ने श्री राग के एक शब्द विच बड़े सुंदर ढंग नाल कीता है। एक स्वान दोए स्वानी नाल भलके भौंके सदा बयाल, कूड़ छुरा मुठा मुर्दार धान के रूप रहा करतार। हे करतार, धानक हो गया, धानक जो शमशान घाट विच बैठ के उड़ीक कर देने, कदों कोई लाश आवे, कफन मिले, भांडे मिलन, पैसे मिलन, कदों कोई लाश आवे, साडियां लकड़ियां बिकन, कदों लाश आवे, सानू मेहनताना मिले, साजो समग्री मिले, जिसदी उपजीविका, जिसदी रोजी, जिसदी उड़ीक किसी दी मौत ते खड़ी है, और जो सवेरे तो लेके शाम तक, रात तक इसे उड़ीक च रवे, कोई मुर्दा आवे, कोई मुर्दा आवे, कोई मुर्दा आवे, ऐसे मनुख दी रूह भी मुर्दा हो जाती है, ऐसे मनुख दा इखलाक भी मुर्दा हो जाता है, ऐसे मनुख दा आचरण भी मुर्दा हो जाता है। शेख सादी ने एक बड़ी सुंदर कविता शायरी गुलिस्तान विच कीती है। फरमान है उन्हां दा, गर इंसाफ पुरसी बद अख्तर कस अस्त। मैथो इंसाफ दी गल पुछो, बदबख्त कौन है, बदकिस्मत कौन है, कि दर राह तश रंज दीगर कस अस्त। जिस दी राहत दूजियां दी रंज ते खड़ी है, जिस दियां खुशियां दूजियां दे रोने ते खड़ियां ने, जो दूजियां दी बर्बादी विचों आबादी लभदा है, जो दूजियां दी मौत विचों जिंदगी लभदा है, जो दूजियां दे नुकसान विचों नफा लभदा है, जो दूजियां दी बेइज्जती विचों इज्जत लभदा है, जो दूजियां दे रोने विचों हासे लभदा है, इते बड़ा बदबख्त, बड़ा बदबख्त। सारा दिन ए उड़ीक होवे, ए सोचनी होवे, मरे किसे घर विच कोई मनुख, मौत होवे किसे दी, खत्म होवे कोई, लाश आवे, मैनू कपड़े मिलन, मैनू साजो समिकरी मिले, मैनू धन मिले, इस तरह दी सोचनी इखलाक दा पतन कर देंदी है। ठीक है, अगर ये पेशा है, धंधा है किसे दा, पर सोचनी विच ना ले आवे, उपजीविका प्रभु ते सुटे, सेवा दे रूप विच करे, सोचे परमात्मा दी तरफों यही मेरी ड्यूटी लगी है, तो ये सारी सेवा करदे होया उदी उपजीविका ते चलेगी, पर उसका इखलाकी पतन नहीं होगा, उदी मनोबिरति थल्ले नहीं जाएगी। पर ओही सर्व धानक नहीं जो शमशान घाट विच बैठ के सारा दिन मुर्दियां दी उड़ीक करदा है, ते किसे घर विच मौत होवे इसकी उड़ीक करदा है, नहीं, सारा
संसार ही लोभियां ने शमशान घाट बना के रख देता है और खुद बैठा है धानक दी तरह। कोई मरे मैनू कुछ मिले, कोई तबाह होवे मैनू कुछ मिले। मैनू कुछ मिलना चाहिदा है, हुंदा है दूजा तबाह ते होवे। मेरे पल्ले कुछ पैना चाहिदा है, खोया जांदा सब दा ते खोया जान दे। इस तरह हर मनुख धानक बन गया और हर मनुख ने संसार नू शमशान घाट बना के रख दिता। धन गुरु नानक देव जी महाराज ने इस नू इस ढंग नाल भी बयान किया है। एक स्वान दोए स्वानी नाल भलके भौंके सदा बयान। एक कुत्ता दो कुतियां मनुख जैसे सवेरे उठता है इहदे नाल उठ बैठदियां ने। भौंकदा है कुत्ता, भौंकदियां ने ये कुतियां। रात नूं जद सौं जांदा है वक्ती तौर ते ਇਹ ਕੁੱਤਾ ਤੇ ਕੁੱਤੀਆਂ ਸ਼ਾਂਤ ਹੁੰਦੀਆਂ ਨੇ ਪਰ ਹੁੰਦੀਆਂ ਇਸ ਦੇ ਕੋਲ ਨੇ। ਜੈਸੇ ਸਵੇਰੇ ਉੱਠਦਾ ਹੈ ਕੁੱਤਾ ਵੀ ਉੱਠ ਬੈਠਾ, ਕੁੱਤੀਆਂ ਵੀ ਉੱਠ ਬੈਠੀਆਂ। ਜ਼ੋਰ ਦਾ ਭੌਂਕਣਾ ਆਰੰਭ ਕਰ ਦਿੱਤਾ। ਇਸ ਭੌਂਕਣ ਵਿੱਚ ਮਨੁੱਖ ਇਤਨਾ ਬੇਜ਼ਾਰ ਹੁੰਦਾ ਹੈ, ਮਜਾ ਲਏ ਦੀ ਜ਼ਬਾਨ ਤੋਂ ਵਾਹਿਗੁਰੂ ਨਿਕਲੇ, ਰਾਮ ਨਿਕਲੇ, ਅੱਲਾ ਨਿਕਲੇ, ਮਜਾ ਲਏ ਜਪਜੀ ਸਾਹਿਬ ਪੜ੍ਹੇ, ਇਹ ਮੰਦਰ ਦੀ ਸੁਰਤ ਲਵੇ ਗੀਤਾ ਪੜ੍ਹੇ ਜਾਂ ਇਹ ਨਮਾਜ਼ ਪੜ੍ਹੇ ਤੇ ਕੁਰਾਨ ਦੀ ਤਲਾਵਤ ਕਰੇ, ਨਹੀਂ, ਮੁਸ਼ਕਿਲ ਹੈ। ਕੌਣ ਹੈ ਕੁੱਤਾ? ਲੋਭ। ਕੌਣ ਨੇ ਦੋ ਕੁੱਤੀਆਂ? ਆਸਾ ਤੇ ਤ੍ਰਿਸ਼ਨਾ। ਥੋੜਾ ਜਿਹਾ ਲੋਭ ਕੁੱਤਾ ਚੁੱਪ ਹੁੰਦਾ ਹੈ, ਆਸਾ ਤੇ ਤ੍ਰਿਸ਼ਨਾ, ਤ੍ਰਿਸ਼ਨਾ ਜੋ ਮਿਲ ਗਿਆ ਉਸਦੀ ਤ੍ਰਿਪਤੀ ਨਹੀਂ, ਤ੍ਰਿਸ਼ਨਾ ਆਸਾ। ਇਹ ਦੋਵੇਂ ਇਤਨੀਆਂ ਜ਼ੋਰ ਦੀਆਂ ਭੌਂਕਦੀਆਂ ਨੇ ਕਿ ਵਕਤੀ ਤੌਰ ਤੇ ਚੁੱਪ ਕੀਤੇ ਉਸ ਕੁੱਤੇ ਨੂੰ, ਉਸ ਲੋਭ ਨੂੰ ਨਾਲ ਭੌਂਕਣਾ ਪੈਂਦਾ ਔਰ ਪੂਰੀ ਉੱਚੀ ਆਵਾਜ਼ ਵਿੱਚ ਭੌਂਕਣਾ ਪੈਂਦਾ ਹੈ। ਤੇ ਜਦ ਲੋਭ ਐਸਾ ਭੌਂਕਣਾ ਸ਼ੁਰੂ ਕਰੇ, ਆਸਾ ਤੇ ਤ੍ਰਿਸ਼ਨਾ ਵੀ ਭੌਂਕਣ, ਇਹ ਕੱਲਾ ਮਨੁੱਖ ਕੀ ਕਰੇ? ਇਹ ਫਿਰ ਕੀ ਕਰਦਾ? ਧੰਨ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਫਰਮਾਨ, ਕੂੜ ਛੋਰਾ ਮੁੱਠਾ ਮੁਰਦਾਰ। ਝੂਠ ਦੇ ਛੁਰੇ ਨਾਲ ਮੁਰਦਾਰ ਨੂੰ ਜ਼ਬਾ ਕਰਦਾ ਹੈ। ਮੁਰਦਾਰ ਔਰ ਝੂਠ ਦਾ ਛੁਰਾ, ਪ੍ਰਥਮ ਤੇ ਸਮਝਾਂਗੇ, ਜਾਣਨਾ ਚਾਹਾਂਗੇ ਮੁਰਦਾਰ ਕੀ ਹੈ। ਮੁਰਦਾਰ ਗੁਰੂ ਨਾਨਕ ਖੁਲਾਸਾ ਕਰਦੇ ਨੇ, ਬਾਣੀ ਦੀ ਵਿਆਖਿਆ ਬਾਣੀ ਕਰਦੀ ਹੈ, ਹੱਕ ਪਰਾਇਆ ਨਾਨਕਾ ਉਸ ਸੂਰ ਉਸ ਗਾਏ, ਗੁਰ ਪੀਰ ਹਮਾ ਤਾਂ ਭਰੇ ਜਾਂ ਮੁਰਦਾਰ ਨ ਖਾਏ। ਭਰਾਇਆ ਹੱਕ, ਬਸ ਇਹੀ ਮੁਰਦਾਰ ਹੈ। ਅਗਰ ਹਿੰਦੂ ਹੈ ਤੋ ਗਊ ਖਾ ਰਿਹਾ ਹੈ ਔਰ ਮੁਰਦਾ ਗਊ, ਮੁਸਲਿਮ ਹੈ ਤੋ ਸੂਰ ਖਾ ਰਿਹਾ ਹੈ ਮੁਰਦਾ ਸੂਰ, ਮਰਿਆ ਹੋਇਆ ਸੂਰ। ਪਰਾਇਆ ਹੱਕ, ਇਹ ਤੇ ਸੂਰ ਖਾ ਰਿਹਾ ਮੁਸਲਮਾਨ, ਇਹ ਤੇ ਗਊ ਖਾ ਰਿਹਾ ਹਿੰਦੂ। ਭਾਰਤ ਦੀ ਮਨੋਹਤ ਕਿ ਗਊ ਸਭ ਤੋਂ ਉੱਤਮ ਹੈ, ਇਹ ਮਨੁੱਖੀ ਮਾਂ ਦੀ ਤਰ੍ਹਾਂ ਸੋਚਦੀ ਹੈ। ਇਸਦਾ ਗਰਭਕਾਲ ਦਾ ਸਮਾਂ ਵੀ ਮਨੁੱਖੀ ਮਾਂ ਦੀ ਤਰ੍ਹਾਂ 10 ਮਹੀਨੇ ਦਾ ਹੈ।
جسے ڈارون نے کسے وقت کیا کہ منکھ دی آخری کڑی بندر ہے، بندر تو وکاس کر کے منکھ اس شکل دے چایا ہے، شریر دی کھوج ہے، وگیان دی کھوج باہر دی کھوج ہے، پر بھارت دا رشی من دی کھوج دے سلنگن ہے، او دی دلچسپی من دی کھوج دے چا ہے، انہیں دیکھیا منکھ دا من تے گو دا من بڑے نکٹ ورتی نے، جیسے ڈارون نے دیکھیا بندر دا شریر تے منکھ دا شریر بڑا میل کھاندا ہے، بھارت دے رشی نے دیکھیا گو دا من تے منکھ دا من بڑے نکٹ ورتی نے، ہو نہ ہووے منکھ دی آخری کڑی گو ہے، گو مریے تو پھر منکھ بنی ہے، اس طرح منکھی زندگی دی آخری کڑی گو ہو سکتی ہے، بقول ڈارون بندر ہو سکتی ہے، افضل ہو گئی گو، مہان ہو گئی گو بھارت دے چنتن دے دیش واسیاں دے چنتن دے، کیونکہ منکھ دی طرح سوچ دیئے، منکھ دی طرح ممتا رکھ دیئے، منکھ دی طرح دکھ سکھ محسوس کر دیئے، اس نو مارنا ایسا ہے جیسے منکھ نو مارنا، اور اس دا ماس کھانا ایسا ہے جیسے بندے دا ماس کھانا، ترگت جون ہے، سور بشٹا کھاندا ہے، گندگی کھاندا ہے، تو اسلام دیوانی محمد صاحب نے حرام قرار دیتا نہیں کھانا، یہ سور نہیں کھانا، کہ دن بھر بشٹا کھاندا ہے، گندگی کھاندا ہے، اور پھر اس دی گردن دی ہڈی اتنی مضبوط اتنی سخت، یہ حلال نہیں ہو سکتا، ذبح نہیں ہو سکتا، بہت تڑپے گا، بہت تڑپے گا، کھانا حرام، پر مہاراج کہہ رہے ہیں کھا رہا ہے وہ سور، اگر وہ مسلمان ہے کھا رہا ہے وہ سور، اگر وہ بیگانہ حق کھا رہے ہیں، اگر بھارت دا واسی ہے ہندو بودھ جین سکھ ہے، پرایا حق کھا رہے ہیں، گو کھا رہے ہیں، دھن گرو نانک دیو جی مہاراج دیواک، حق پرایا نانکا اس سور اس گائے، گر پیر ہم تاں بھرے جامردار نہ کھائے، پر جب لوب کتا بھونکدا ہے، آسا تے ترشنا دو کتیاں بھونکدیاں نے، اس بھونکن وچ منکھ ایسا نڈھال ہوندا ہے، بےحال ہوندا ہے، کوڑ چھرا مٹھا مرداں، بھلکے بھونکے سدا بےحال، یہ آسا ترشنا بھونکدیاں نے، بےحال کر دیندیاں نے، یہ لوب کتا بھونکدا ہے، نڈھال کر کے رکھ دیندا ہے، ایک سوان دوئے سوانی نال پلکے بھونکیں سدا بےحال، کوڑ چھرا مٹھا مردار تانک روپ رہا کردار، پھر یہ بےحال ہویا منکھ جھوٹ بول کے پرائے حق نو اپنا ثابت کرن دی کوشش کردا ہے، میرا ہے میرا ہے، جھوٹ بولدا ہے جد اس دا نہیں ہے، یہ زمین میری ہے جدکہ اس دی نہیں ہے، یہ گھر میرا ہے جدکہ اس دا نہیں ہے، یہ دھن میرا ہے، یہ سمپدا میری ہے، یہ ملکیت میری ہے، اس طرح دوجیاں دا کھوندا ہے، دوجیاں دی چیز دیتے وستو دیتے اپنی مور لاندا ہے، بےحال ہویا تے بےحال کیتا ہے، لوب نے بےحال کیتا ہے، آسا تے ترشنا نے، اس واسطے میرے پادشاہ کہندے نے لوبھی دا کوئی بھروسہ نہیں، کیونکہ لوبھی پاپی ہوندا ہے، لوبھی تو ہر وقت خطرہ ہے، دھن سمپدا نو
زمین جائیداد نو، اور چونکہ ویاپک پدر تے لوگ پردھان ہو گیا ہے، خلقت لوبھی ہو گئی ہے، تو ایک دوجے تو خطرے ود گئے نے، چینا جھپٹیاں ود گئی نے، لوگ پردھان دھن. گرو نانک دیو جی مہاراج نے تے بڑا سندر آسا دیوار دیچ بھی فرمان کیتا ہے، جیسے راجنیتک دنیا دیچ کرانتیاں ہوں دیاں نے، راج پاٹھ تے بدل دیاں، نیتیاں بدل دیاں نے، ودھان بدل دینے، کئی دفعہ کرنسی بدل دیئے، دھن دا پرچلن بدل دا ہے، روپ رنگ بدل دا ہے، باہر دا اے پلٹا راج پلٹے نال ہوندا ہے، لیکن منک تے انتش کرن دی دنیا ہے، من دی دنیا، اس دے اتے اگر اہنکار راج کرے تو نیتی دچ ویوہار دچ ظلم برپا ہو جاندا ہے. اہنکار دا مطلب میں ہاں تو نہیں ہے، اہنکاری کسے نو بھی برابری نہیں دے گا، اہنکاری ہر ایک نو پیراں دے تھلے رکھے گا، تو دو پیراں دے تھلے آن نو راضی نہیں، اس دی گردن کچلی جاوے گی، لتاڑی جائے گی، آخر پیراں دے تھلے لیندی جائے گی. اور جد بہو گنتی دچ منکھتا اہنکاری ہو جائے، زوراور ہو جائے، تو کمزور دا سر شکتی شالی دے پیراں دے تھلے ہوندا ہے، اہنکاری دے پیراں دے تھلے ہوندا ہے، چاروں پاسے ظلم چھا جاندا ہے. ایسے دور کئی دفعہ لنگے نے، جد سدا ہنکاریاں کول تے ہنکاری دا پیر غریباں مظلوماں کمزوراں دے سر تے، اڑائیاں گئیاں گردنا، لتاڑیاں گئیاں گردنا. جد من دی سیجا دتے کام دا راج ہوئے، واسنا دا راج ہوئے، اور بہو گنتی دچ منکتا اس طرح دی ہو جائے، تو دراچار عام ہو جاندا ہے، سرے عام ہو جاندا ہے. کسے ملک دچ اہنکار پردھان ہوئے گا، ظلم ہی ظلم ہوئے گا، کسے ملک دچ واشنا ایکام پردھان ہوئے گا، تو دراچار عام ہوئے گا سڑکاں تے، اور سرے عام باغ بغیچیاں. کسے وقت بھارت دچ کام پردھان منکتا ہو گئی سی، رہندے تھے پنجے وشے منک دے کول ہر وقت نے، پر ایک ہر وقت پردھان ہوندا ہے، وہ کوئی بھی ہو سکتا ہے، ہنکار ہو سکتا ہے، لوبھ ہو سکتا ہے، کام ہو سکتا ہے. اور جد کام پردھان منکتا ہو جاندی ہے تو بازاراں چ دراچار، اور دراچار دے بازار، پروار دے چ دراچار، اتھے بھی کوئی شرم و حیا نہیں رہ جائے گی. اور دھارمک مندراں دے چ دراچار، جس دور دے چ کام پردھان ہو گیا سی بھارت دے چ، اسے دور دے چ کونارک دے مندر بنے، کھجوراہے دے مندر بنے، اور اس طرح دے ہور مندر بنے. یہ سارے مندر رام دے مندر نہیں، کام دے مندر نے، واشنا دیاں نگن مورتیاں، اور واشنا دے کرت روپ پتھراں دیاں گڑیاں ہوئیاں مورتیاں دیکھن لئی دیش ودیش تو دنیا پہنچ دیئے کونارک کھجوراہا. بہت وڈی بھیڑ، اے واشنا اس سمے پردرشت ہوئی سی، سرے عام ہوئی سی، نمائشی بن گئی سی بازار دیچ، بازار تے کی دھرم مندراں دیچ، مندر ہی کام دے بنے. اور واقعی جد واشنا ہی پردھان ہوئے تو پھر ہر پاسے دراچار چھا جائے گا، وہ قابل قبول ہو جائے گا، کوئی گناہ نہیں،
कोई बाप नहीं। और ऐसी ऐसी क्रीड़ा होंदी रही इन्हों धार्मिक मंदिरों विच जिन्हों अल्फाजों विच अज दे समय बयान करना औखा है, जिन्हों सुनना सुनाना भी कठिन है। पर जे किधरे लोग प्रधान होवे, बहुगिणती दे चोवे, ताकत दे चोवे, तो पाप व्यापक हो जाता है, छा जाता है। पाप चारों पासे बकौले गुरु नानक अज दे दौर विच मनुखी मन दे राज कर रहा है लोभ। लभे पाप दोए राजा मैता, कूड़ हुआ सिकदार। काम नेब सद पुछिए, बह बह करे विचार। लब राजा है, लोभ राजा है, पाप वजीर आजम है। वजीर आजम राजे दे नाल है, पाप ते लोभ दे नाल है। जहां लोभ तहां पाप है, जिथे लोभ है उथे पाप है। लब पाप दो राजा मैता, ए राजा ते वजीर ने। यही मनुख दे मन दे राज पे कर दें, लोभ पाप, लोभ पाप, लोभ पाप। फिर महाराज कहते कूड़ होआ सिकदार। चौधरी कौन? झूठ, कूड़। लोड़ भी नहीं तो देखे मनुख झूठ बोल रहे है, कूड़ बोल रहे है। और व्यापक पद्धर ते झूठ, झूठी राजनीति, झूठे परिवारक बोल, और झूठ ते ही खड़े हो गए धार्मिक बोल। सच दी कोई पहचान नहीं, संत कहलाण दा शौक है। मन कदी प्रभु विच लीन नहीं होया, लेकिन माला दो दो गल विच, दो दो हथ विच प्रदर्शनी, नुमाइश झूठ। धर्म दी दुनिया दे झूठ, राजनीति दे झूठ, परिवारक दुनिया दे झूठ, ये चौधरी है। काम नेब सद पुछिए, जद कदी लोभ नू लोड़ पै जाए, पाप दुबदा विच पै जाए, कूड़ चौधरी किधरे कमजोर होण लग पै, तां काम नेब सद पुछिए, इस नायब काम नू कामना नू बुला लिया जांदा है। बह बह करे विचार, लोभ विचार करदा है पाप नाल, कूड़ नाल, काम नाल। और काम ऐसी विचार दे देंदा है, लोभ भड़क उठता है। झूठ मदद करता है, पाप अंग संग हो जाता है। अंधी रैयते ज्ञान विहूणी, भाए भरे मुर्दार। अज्ञानता दा अंधकार है, मनुख नु कुछ भी नहीं पता कौन मेरे ते राज कर रहा है, और लोभ मुर्दार खान थे मजबूर कर रहे। लोभी दी तर्ज जिंदगी इस तरह है। गुरु अर्जन देव जी महाराज फरमान करते ने, अकरण करोत अखादं खादं असाजं साज समझ्या। लोभी वो कुछ करता है जो नहीं करना चाहिदा, वो खांदा है जो नहीं खाना चाहिदा, और लोभी दा सारा साजो समान मलीन है।

0: प्रथम काम वासना, रूप वासना, फिर पुत्र दी वासना, मित्र दी वासना, धन दी वासना, पदार्थां दी वासना, होर छोटियां छोटियां वासना, चंगे रहन सहन दी वासना, खाण पीण दी वासना, फिर वासना अके केंद्रित हो जाती है रूप ते। यही कारण है कि गुरबाणी और साडे देश दे सारे साधु जन पुरुष नूं जिथे काम कह देंदे ने, गुस्ताखी माफ, स्त्री नूं काम नहीं कह देंदे। काम नहीं, कामना दी मणि, मनुख दी कामना वक्ती तौर ते जिथे रुकदी है। छले कनक काम नहीं, गुरु अर्जन देव जी, छले मनुख छले आ जांदा है, कनक काम नहीं। किधरे लोभ करके, धन करके, कनक सोने करके, किधरे रूप करके छले आ जाता, किथे परमात्मा चेते आंदा है। सार किताबली दा करता कहिंदा है, कनक कनक ते अधिकता, कनक कनक ते बहु गुणा, सत गुणा अधिकाए, वा खाए बौरात है, वा पाए बौरा है। कनक कहिंदे ने सोने नूं, कनक कहिंदे ने भंग नूं। कहिंदा है एक सोना कनक, एक भंग कनक, दोहां नूं कनक कहिंदे ने। भंग कनक ये ते खाइए पीए ते नशा चढ़ जांदा है, बंदा पागल हो जांदा है। कहिंदे एक नूं खांदियां बंदा पागल हो जांदा है, एक ते सिर्फ हत्थां च आ जाए ते बंदा पागल हो जांदा है। वाह खाए बौरात है, भंग खा लई ते पागल हो गया है। वाह पाए बौरात, धन सिर्फ हत्थां च आ गया है ते पागल हो गया। तवाजन खो बैठ, हत्थां च ही आ गया, बस हत्थां च आंदियां ही डुब गया। वाह खाए बौरात है या पाए बौरा है। तुलसी कहिंदे ने, ऐसो को जन्म है जग माई, प्रभता पाए जासमत, चौधरपणा मिल गया धन करके या शक्ति करके। ऐसा कीड़ा मनुख है जो प्रबल अहंकारी ना हो जाए और गर्क ना हो जाए, डूब ना है। ऐसो को जन्म है जग माई, प्रभता पाए जा समद नाए। तो काम ए वासना सिरमौर इस युग दे, अजोका साहित्य, अजोका लिटरेचर जो बाजार विच बिक रहा है, 90% कामक है। अजोकियां जो फिल्मां ने 100% कामक ने। गजब दी गल, वेचना कपड़ा है, रूप स्त्री दा अगों कीता होया, वेचनी साइकिल है, खड़ी स्त्री कीती हुई है। जिवें साइकिल सिर्फ स्त्री ने चलानी है, पुरुषां ने चलानी ही नहीं। कपड़ा नहीं बिक रहा, साइकिल नहीं बिक रही, कार नहीं बिक रही, मूल रूप दे ते स्त्री बिक रही है। स्त्रियां दे बाजार, मनुख दी वासना। हम कहियत कल युग के काम, ए वासना प्रधान। इस वास्ते ए भ्रष्टपना मनुख दी जिंदगी चारों पासे देखोगे। आप दी ग्यात लई अर्ज करा, पुरुष दे चेहरे दे ते स्त्री दे चेहरे च प्रकृति ने फर्क रखा है। स्त्री नूं होर ढंग दा सौपण दिता है, पुरुष नूं होर ढंग दा सौपण दिता है। ये दाड़ा पुरुष दा शिंगार है, शिंगार है, उन्हें शिंगार है, स्त्री दे चेहरे ते नहीं है। और बड़े ध्यान नाल सुनना, कुछ धार्मिक अनुभवी पुरुष कहिंदे ने, मदीन नालों नर ज्यादा खूबसूरत है। चलो दो चार उदाहरण दें। शेर बबर उदी गर्दन दे भरवें वाल, उदा रोबेला चेहरा, उदे कोल खड़ी शेरनी बिल्कुल फिक्की लगती, कुछ भी नहीं, कुछ भी। जितना सुंदर मुर्गा है, मुर्गी ते उदे सामने कुछ भी नहीं, कुछ भी नहीं। शीश दी कल दी भरवीं गर्दन, जितना नर चिड़ा खूबसूरत है मदेन नहीं है, जितना नर तोता खूबसूरत है मदेन नहीं है, ते जितना नर मोर सुंदर है लंबे लंबे पंख। मोरनी बिल्कुल फिक्की, कुछ भी नहीं देखा होगा, मोरनी को लंबे पंख नहीं होंगे। कई लोग ते जंगलां च जाने, राजस्थान दे जंगल हुण ते शहरां च भी बड़े न, मोर भरे पैदा है, उहदे कोल ही मोरनी खड़ी होंदी है, उस ते निगाहां नहीं जांदियां, मोर ते जांदियां। मोर सुंदर है। इत्थे दो चार मैं उदाहरण दिते ने, कायनात दे च कुदरत ने नर नूं ते आप ही शिंगारिया है। इस्त्री दा शिंगार किसे होर ढंग दा है, मां बनन दी बहुत वड्डी सौगात उसने इस दी झोली च पा दित्ती है, वो पुरुष कोल नहीं है। क्योंकि पुरुष नूं ने ते रब ने जो है शिंगारे होया शिंगारे है, तो स्त्री विचारी नूं शिंगार करना पैंदा है, करना पैंदा। गुस्ताखी मां, क्योंकि एक बहुत वड्डी सौगात परमात्मा ने स्त्री नूं दित्ती है, मां बनन दी है, मनुख दी जन्म दाती है, मनुखता दी जन्म दाती है, तो फिर मनुख दे अंदर भी ईर्षा पैदा होंदी है, मैं भी कोई बनावां। वो जीव दे जग दे मनुखां नूं जन्म देंदी है, ये पुरुष चित्रां नूं जन्म देंदा है, तस्वीरां नूं जन्म देंदा है। चंगे चित्रकार पुरुष मिलणगे, चंगे संगतराश पुरुष मिलणगे, चंगे कवि कदी कदा 10-20 कवियों कोई कद कवित्री हो जाए तो हो जाए, नहीं तो पुरुष ने। दार्शनिक फिलोसफर चिंतक पुरुष ने, बड़े बड़े साइंटिस्ट पुरुष ने। जिंदगी के हर शोबे च अगे ऐ कुछ बनाईए, ऐ कुछ बनाईए, मनोचिंतक तो कहते ने स्त्री ने पुरुष को जन्म दिता, तो पुरुष सोचता हूं मैं भी तो किसी चीज को जन्म दें। जिंदा मनुखता नो जन्म दिता स्त्री ने, महान है। मुर्दा चीजा नो जन्म देंदा है पुरुष, इस मामले च पछड़े होया। कुदरत ने मनुख नो शिंगारे है, इस दे च पुरुष अग्गे है, स्त्री नो इस तरह का शिंगार नहीं दिता, पछड़ी हुई है। एक थां ते स्त्री पछड़ी हुई है, एक थां ते पुरुष पछड़े है। पर हुण कीता की जाए, ये दोवें एक दूजे तो कशिश दे च जीवदे ने। पुरुष जो है स्त्री की कशिश दे च, स्त्री पुरुष की कशिश, पुरुष के अंदर पुरुष की कशिश नहीं आती, स्त्री की आती है। वो स्त्री चाहे मां है, भैन है, पत्नी है, चाहे धी है, कशिश स्त्री की आती है। गुरु नानक ते कहिंदे ने, बाल कन्या को जैसे बाप प्यारा। मैं सतगुरु की पंक्ति पढ़ी, दंग रह गया। छोटी जी मासूम बच्ची है, प्यो की परिक्रमा करती है, प्यो नू देखदी, उहदे पैरां नाल लपकदी, प्यो भी उस नाल बड़ा प्यार करदा, मां दी तरफ नहीं जांदी। क्यों? मां वर्गी ते है ही, मां वर्गा तन ते उहदे कोल है, पिता तो प्रभावित। स्त्री जीवदी है पुरुष दे कशिश दे च। इह पुरुष चाहे पिता है, चाहे भरा है, चाहे पति है, चाहे पुत्र है। पुरुष जीवदा है स्त्री की कशिश दे, चाहे स्त्री चाहे मां है, चाहे भैन है, चाहे पत्नी है, चाहे धी है। विपरीत की कशिश, तो जब विपरीत की कशिश है तो कई दफा स्त्री च ख्याल आ जाता है पुरुष जैसे बन जाइए। तो पुरुष का स्वभाविक परमात्मा ने कद उच्चा बनाया, स्त्री नाल उच्चा बनाया, तो स्त्री च भी ख्याल आया। हुण उच्चा ते कुदरत ने नहीं बनाया, चलो उच्ची सैंडल पा लैने ऐन वड्डे एक एक गिट वर्गे, भावें गिर के पैर अपने तुड़ा बैठे, कद जो छोटा है। स्त्री जैसे पुरुष जैसे कपड़े पाने, पुरुष जैसी चाल करनी है, नखर। एक चंबेली गुलाब बनन की कोशिश करे, गुलाब ते नहीं बन सकेगी, पर चमेली बनना भी उहदे लई औखा हो जाएगा। एक गुलाब अगर कमल होना चाहे, कमल ते नहीं हो सकेगा, लेकिन सही ढंग दा वो फिर गुलाब भी नहीं बन सकेगा। अगर एक स्त्री ਇਸਤਰੀ ਹੁੰਦੇ ਹੋਇਆ ਪੁਰਸ਼ ਹੋਣਾ ਚਾਹੇ, ਪੁਰਸ਼ ਤੇ ਨਹੀਂ ਹੋ ਸਕੇਗੀ, ਢੰਗ ਦੀ ਇਸਤਰੀ ਵੀ ਨਹੀਂ ਬਣ ਸਕੇਗੀ। ਪਰ ਇੱਕ ਪੁਰਸ਼ ਅਗਰ ਇਸਤਰੀ ਹੋਣਾ ਚਾਹੇ ਆਉਂਦਾ, ਸ਼ਿੰਗਾਰ ਦਿੱਤਾ ਨਾ ਪਰਮਾਤਮਾ ਨੇ ਦਾੜਾ, ਔਰ ਦਾੜੇ ਦੀ ਆਪਣੀ ਸੀਮਾ ਆਉਂਦੀ ਹੈ। ਮੈਂ 40 ਸਾਲ ਤੋਂ ਦੇਖਦਾ ਇੱਥੇ ਹੀ ਰੁਕਿਆ ਪਿਆ, ਇੱਕ ਅੱਧਾ ਇੰਚ ਵੀ ਅੱਗੇ ਨਹੀਂ ਵੱਧਦਾ ਇੱਥੇ ਹੀ ਹੈ। ਤੇ ਜਿਹੜੇ ਰੋਜ਼ ਜੰਗ ਕਰਦੇ ਨੇ ਕੈਂਚੀ ਛੁਰੇ ਲੈ ਕੇ, ਉਹਨਾਂ ਦੇ ਤੇ ਮਰਦੇ ਦਮ ਤੱਕ ਵੱਧਦੇ ਨੇ, ਔਰ ਇਹ ਵੱਧਦੇ ਵਾਲ ਕਹਿ ਦਿੰਦੇ ਨੇ ਕਿਤਨੇ ਤੂੰ ਛੁਰੇ ਲਿਆ, ਕਿਤਨੀਆਂ ਤੂੰ ਕੈਂਚੀਆਂ ਲਿਆ, ਤੇਰੀਆਂ ਸਾਰੀਆਂ ਖੁੰਡੀਆਂ ਕਰ ਦਿਆਂਗੇ, ਮੈਂ ਰਵਾਂਗਾ ਮਰਦੇ ਦਮ ਤੱਕ
1: ਰਹਾਂ।
0: ਹੁਣ ਮੈਂ ਅਰਜ਼ ਕਰਾਂ, ਕਿਉਂਕਿ ਵਿਪਰੀਤ ਦੀ ਕੋਸ਼ਿਸ਼ ਹੈ, ਇਸਤਰੀ ਪੁਰਸ਼ ਵਰਗਾ ਬਣਨ ਦੀ ਕੋਸ਼ਿਸ਼ ਕਰਦੀ ਹੈ, ਪੁਰਸ਼ ਇਸਤਰੀ ਵਰਗਾ, ਤੋ ਇਸਤਰੀ ਨੂੰ ਸੁਹੱਪਣ ਪੁਰਸ਼ ਦੇ ਦਿਖਾਈ ਦਿੰਦਾ ਹੈ, ਪੁਰਸ਼ ਨੂੰ ਸੁਹੱਪਣ ਇਸਤਰੀ 'ਚ ਦਿਖਾਈ ਦਿੰਦਾ। ਤੋ ਫਿਰ ਕੀ ਕਰੇ ਹੁਣ, ਪੁਰਸ਼ ਫਿਰ ਇਸਤਰੀ ਵਰਗਾ ਬਣੇ, ਫਿਰ ਚਲਾ ਜਾਂਦਾ ਨਾਈ ਦੀ ਦੁਕਾਨ ਤੇ, ਕਹਿੰਦਾ ਉਸਤਰੇ ਤੇ ਕੈਂਚੀਆਂ ਨਾਲ ਮੇਰਾ ਮੁਖੜਾ ਇੰਜ ਬਣਾ ਦੇ ਜਿਵੇਂ ਪਰਮਾਤਮਾ ਨੇ ਇਸਤਰੀ ਦਾ ਬਣਾਇਆ, ਨਾਰੀ ਦਾ ਬਣਾਇਆ ਪ੍ਰਭੂ ਨੇ ਵੱਖ ਵੱਖ, ਇਸਤਰੀ ਵਰਗਾ ਬਣਾ ਲੈ। ਅੱਜ ਤੱਕ ਕੋਈ ਮੋਰ ਨਾਈ ਦੀ ਦੁਕਾਨ ਤੇ ਨਹੀਂ ਗਿਆ, ਮੇਰੇ ਪੰਖ ਕੱਟਦੇ ਤੇ ਮੈਨੂੰ ਮੋਰਨੀ ਵਰਗਾ ਬਣਾ ਦੇ। ਕੋਈ ਸ਼ੇਰ ਵੀ ਨਹੀਂ ਗਿਆ, ਮੇਰੇ ਗਰਦਨ ਦੇ ਵਾਲ ਕੱਟਦੇ ਤੇ ਮੈਨੂੰ ਸ਼ੇਰਨੀ ਜੈਸਾ ਬਣਾ ਦੇ। ਕੋਈ ਮੁਰਗਾ ਵੀ ਨਹੀਂ ਗਿਆ, ਮੇਰੀ ਕਲਗੀ ਕੱਟਦੇ, ਮੇਰੀ ਗਰਦਨ ਦੇ ਪੰਖ ਕੱਟਦੇ ਤੇ ਮੈਨੂੰ ਮੁਰਗੀ ਜੈਸਾ ਬਣਾ ਦੇ। ਇਹ ਮੂਰਖ ਤਾਂ ਸਿਰਫ ਮਨੁੱਖ ਹੀ ਕਰਦਾ, ਪਸ਼ੂ ਨਹੀਂ ਕਰਦਾ, ਪਸ਼ੂ ਨਹੀਂ ਕਰਦਾ, ਮਨੁੱਖ ਕਰਦਾ। ਮਨੁੱਖ ਨੂੰ ਇਹ ਸ਼ਿੰਗਾਰ ਦਿੱਤਾ। ਮੈਂ ਅਰਜ਼ ਕਰਾਂ, ਜਿਸ ਦਿਨ ਵਾਕਈ ਵੇਖਣ ਵਾਲੀ ਅੱਖ ਹੋਵੇਗੀ, ਦਾੜੇ ਤੋਂ ਬਿਨਾਂ ਚਿਹਰਾ ਪੁਰਸ਼ ਦਾ ਨਹੀਂ ਚੰਗਾ ਲੱਗੇਗਾ, ਨਹੀਂ ਚੰਗਾ ਲੱਗੇ। ਹੁਣ ਮੈਂ ਹੈਰਾਨ ਹਾਂ, ਦਾੜੇ ਵਾਲਾ ਚਿਹਰਾ ਇਸਤਰੀ ਦਾ ਵੀ ਨਹੀਂ ਚੰਗਾ ਲੱਗੇਗਾ। ਕਿਆ ਪਸੰਦ ਕਰੋਗੇ, ਇਸਤਰੀ ਨੂੰ ਦਾੜੀ ਆਵੇ, ਮੁੱਛਾਂ ਆਵਣ? ਤੇ ਮੈਂ ਅਰਜ਼ ਕਰਾਂ, ਜਿਹਨੂੰ ਨਹੀਂ ਆਉਂਦੀਆਂ, ਪੁਰਸ਼ ਨੂੰ ਜੇ ਨਹੀਂ ਆਉਂਦੀਆਂ ਦਾੜੀ ਤੇ ਮੁੱਛ, ਉਹਨੂੰ ਖੋਦਾ ਕਹਿੰਦੇ ਨੇ, ਇਹ ਤੇ ਖੋਦਾ। ਔਰ ਮੈਂ ਹੈਰਾਨ ਹੋਇਆ, ਇੱਕ ਰਾਗੀ ਸਿੰਘ ਸੀ, ਬੜਾ ਸੁੰਦਰ ਕੀਰਤਨ ਕਰਦਾ ਸੀ, ਪਰ ਖੋਦਾ, ਦਾੜਾ ਨਹੀਂ ਸੀ, ਕਾਨਪੁਰ ਦਾ ਸੀ ਵਾਸੀ, ਮੁੱਛਾ ਨਹੀਂ ਸਨ। 50-60 ਸਾਲ ਦਾ ਉਹ ਚੱਲਿਆ ਸੀ, ਹਰ ਸ਼ਹਿਰ ਦੇ ਵਿੱਚ ਵੈਦ ਹਕੀਮ ਨੂੰ ਕਹਿੰਦਾ ਸੀ, ਕੋਈ ਦਵਾਈ ਹੈ, ਇਹ ਦਾੜਾ ਆ ਜਾਏ, ਮੁੱਛਾਂ ਆ ਜਾਣ, ਕੀਰਤਨ ਕਰਦੇ ਹਾਂ ਗੁਰੂ ਦੇ ਦਰ ਤੇ ਚੰਗਾ ਨਹੀਂ ਲੱਗਦਾ, ਮੈਂ ਇਹ ਸ਼ਿੰਗਾਰ ਮੇਰੇ ਕੋਲ ਨਹੀਂ। ਜਗ੍ਹਾ ਜਗ੍ਹਾ ਦਵਾਈ ਪੁੱਛਦਾ ਸੀ, ਇੱਕ ਦਿਨ ਕਿਧਰੇ ਮੇਰੇ ਕੋਲ ਪੁੱਛ ਬੈਠਾ, ਮਸਕੀਨ ਜੀ, ਸੁਣਿਆ ਕੋਈ ਬਾਬਾ ਬਲਵੰਤ ਸਿੰਘ ਨਾਲ ਤੁਸੀਂ ਰਹੇ ਹੋ ਤੇ ਨਿਰਮਲੇ ਲੋਕ ਦਵਾਈਆਂ ਦੇ ਬੜੇ ਗਿਆਨੀ ਆਉਂਦੇ ਨੇ, ਤੁਸੀਂ ਸ਼ਾਇਦ ਉਹਨਾਂ ਕੋਲ ਕੋਈ ਨੁਸਖਾ ਸਿੱਖਿਆ ਹੋਵੇ, ਕੋਈ ਐਸੀ ਦਵਾਈ, ਦਾੜਾ ਆ ਜਾਏ। ਮੈਂ ਕਿਹਾ ਹੱਦ ਹੋ ਗਈ, ਜਿਨ੍ਹਾਂ ਨੂੰ ਦਾੜਾ ਨਹੀਂ ਆਉਂਦਾ ਉਹ ਦਵਾਈ ਲੱਭਦੇ ਨੇ, ਜਿਨ੍ਹਾਂ ਨੂੰ ਆ ਜਾਂਦਾ ਉਹ ਨਾਈ ਲੱਭਦੇ ਨੇ। ਐ ਨਹੀਂ ਸਮਝ ਆਉਂਦੇ, ਐ ਨਹੀਂ ਸਮਝ ਆਉਂਦੇ, ਖੁਦਾ ਮਨੁੱਖ ਨਹੀਂ ਚੰਗਾ ਲੱਗਦਾ। ਪਰਮਾਤਮਾ ਨਾਲ ਦਿੱਤਾ ਹੋਇਆ ਸ਼ਿੰਗਾਰ ਹੈ। ਹਜ਼ਰਤ ਈਸਾ, ਮੁਹੰਮਦ ਸਾਹਿਬ, ਤਮਾਮ ਰਿਸ਼ੀ ਮੁਨੀ, ਅਵਤਾਰੀ ਪੁਰਸ਼, ਇਹ ਸ਼ਿੰਗਾਰ ਹੈ ਉਹਨਾਂ ਕੋਲ। ਇਸਤਰੀ ਦਾ ਇੱਕ ਸ਼ਿੰਗਾਰ ਹੈ, ਉਹ ਪੁਰਸ਼ ਨਾਲੋਂ ਇਸ ਮਾਮਲੇ 'ਚ ਬਹੁਤ ਅੱਗੇ। ਜੀਵ ਦੇ ਜਾਗਦੇ ਮਨੁੱਖ ਨੂੰ ਜਨਮ ਦੇਣਾ, ਇਹ ਮਨੁੱਖਤਾ ਦੇ ਜਨਮਦਾਤੀ ਹੈ, ਮਾਂ ਹੈ, ਬਹੁਤ ਵੱਡੀ ਸੌਗਾਤ। ਇਸ ਵਾਸਤੇ ਐਲਾਨੀਆਂ ਗੁਰੂ ਨਾਨਕ ਨੇ ਕਹਿ ਦਿੱਤਾ, ਸੋ ਕਿਉਂ ਮੰਦਾ ਆਖੀਏ ਜਿਤ ਜੰਮੇ ਰਾਜਾ। ਆਪਣੀ ਮਹਾਨਤਾ ਦਾ ਬੋਧ ਨਾ ਹੋਣ ਕਾਰਨ ਕਰਕੇ ਇਸ ਯੁੱਗ ਦੇ ਵਿੱਚ ਇਸਤਰੀ ਪੁਰਸ਼ ਦੀ ਨਕਲ ਤੇ ਚੱਲ ਪਈ, ਪੁਰਸ਼ ਵਰਗੇ ਕੱਪੜੇ ਪਹਿਨਣ ਲੱਗ ਪਈ, ਪੁਰਸ਼ ਜੈਸੀ ਚਾਲ ਚੱਲਣ ਲੱਗ ਪਈ, ਪੁਰਸ਼ ਜੈਸਾ ਕੱਦ ਬਣਾਉਣਾ, तो आप सुन के हैरान होवोगे 20% स्त्रियां अमेरिका देच शेव करांदियां, उन्हें दाढ़ी आ जाती है, नकल जो पुरुष दी करनी है। इत्थे भी मैं देखा, सिख जगत देच भी देखा, जेड़ियां बीबियां पुरुषां दी तरह कपड़े पहनदियां ने उन्हां नूं दाढ़ी आ जाती है, दाढ़ा आ जाता है, कपड़े जो मर्दां वाले पहने पुरुषां वाले पहने, सजाया जो अपने मर्द दी तरह, मर्द जैसा होना है, प्रभु ने तेनों स्त्री जैसा बनाया। तो जब तन दा चोला तेरा अलग है तो शरीर दे वस्त्र भी अलग होंदे ने, पुरुष जैसे नहीं होंदे। जब तेरा तन अलग बनाया है तो तेरे तन दे कपड़े भी अलग होने चाहिए ने, पुरुष दा तन अलग बनाया उहदे कपड़े अलग होने चाहिए, दोहां दे वस्त्र एक नहीं हो सकते क्योंकि दोहां दे तन एक नहीं है। बदकिस्मत ही है जद कोई स्त्री पुरुष की नकल से चल पैंदी है, पुरुष जैसा होना है, तो कई दफा प्रकृति सहायक हो जाती है, ठीक है तेनों पुरुष जैसा बनाते हैं। इस वास्ते मैं अर्ज करा, अगर एक स्त्री सारी जिंदगी पुरुष की कशिश दे जीवी है, मर के इनू अगला जन्म पुरुष का मिल जाएगा। अगर एक पुरुष आखिरी दमां तक स्त्री की कशिश दे जीवे है, मरण तो बाद अगला जन्म इसनों स्त्री का लाजमी मिलेगा। पुरुष हर जन्म पुरुष होवे ऐसा कोई लाजमी नहीं, स्त्री हर जन्म स्त्री होवे ऐसा कोई लाजमी नहीं, थोड़ी जी मात्रा का भेद है दोहां दे शरीर च, एक स्त्री एक पुरुष। पर कशिश विपरीत दी, इस विपरीत दी कशिश दे चां बड़ी प्रबल वासना प्रधान है, जिन्हों कहिंदे ने काम वासना गुस्ताखी मां। गुरु ग्रंथ साहब की बाणी का फैसला, छले कनक कामने, मनुख छलिया जांदा है कनक कामने। वो जो कामना चलती है धन की कामना, प्रभता की कामना, माण वड्याई प्रतिष्ठा की कामना, पदार्था की कामना, खाण पीण की कामना, फिर वक्ती तौर पर आके रुकती है स्त्री की कामना, कामने की कामना। तो स्त्री का ना कामना पै जो है कामने ही पै गया, कामना की मणि, और पुरुष का ना पै गया कामराज। कितनी भी सर्कल दे घूमती रवे स्त्री की वासना पुरुष से रुकती है, कितनी भी घूमती रवे वासना पुरुष की सर्कल दे स्त्री से रुकती है। पुरुख में नार, नार में पुरुखा, बूझो ब्रह्म ज्ञानी। महाराज कहने कलयुग ऐसा है, बस कामना प्रधान होके जी रहने, वासना प्रधान होके जी रहने, भावना प्रधान नहीं, अहंकार वासना, लोभ वासना, काम वासना। अगर मंदिर मस्जिद गुरुद्वारे दे ले आईए, ये मनुख बाजार दे आया, फैक्ट्री दे आया, ऑफिस दे आया, मार्केट दे आया, किसी धार्मिक मंदिर दे नहीं आया, किसी गुरुद्वारे नहीं आया। अगर भावना करके आया है, भरोसे करके आया है, प्रभु ते भावना हो सकता है, अगर भावना नाल बैठा है तो यदि दुकान भी मंदिर बन जाए। ये भी मर्ज कर दें, वासना करके बैठा है तो गुरुद्वारा भी दुकान बन जाएगा, मार्केट बन जाएगा, बाजार बन जाएगा। बाजार दी हलचल, मार्केट दी बेईमानी और धंधे दी बेईमानी सारी धर्म विच आ जाएगी, क्योंकि वासना मलिन हो जाएगा धर्म। ये भी मैं अर्ज करते हैं, अगर धार्मिक कर्म में भावना वस ना होके कामना वस होके कर रहे हैं तो कीर्तन भी धंधा, कथा भी धंधा, मथा टेकना भी धंधा, अखंड पाठ रखाना भी धंधा, पूजा पाठ रखाना भी धंधा। पर मैं भावना करके कर रहे हैं और भावना नाल मैं बाजार विच बैठा तो यकीन जानो दुकान भी हरि मंदिर बन जाएगी। खड्डी ते कपड़ा बुनदिया बुनदिया खपीर प्रभु नाल जुड़ जाता है। चेले रोकते ने हुण ते कपड़ा ना बनो, थानू लोकी ब्रह्म ज्ञानी कहते ने, कहिंदे जद मैं कपड़ा बुनदा सी उदों तुसी मैनू कदी नहीं रोकिया, क्योंकि कपड़े बुनना सिर्फ मेरी रोजी सी, मेरा धंधा सी, ते हुण ते मेरा धंधा ही धर्म बन गया। मैं ते भावना करके बैठा, ਹੁਣ ਤੁਸੀਂ ਕਹਿੰਦੇ ਹੋ ਨਾ ਕਰੋ, ਹੁਣ ਤੇ ਮੇਰਾ ਧੰਦਾ ਵੀ ਧਰਮ ਬਣ ਗਿਆ। ਭਾਵਨਾ ਅਧੀਨ ਕਰਮ ਧੰਦੇ ਨੂੰ ਧਰਮ ਬਣਾ ਦਿੰਦੇ ਨੇ, ਵਾਸ਼ਨਾ ਅਧੀਨ ਕਰਮ ਧਰਮ ਨੂੰ ਵੀ ਧੰਦਾ ਬਣਾ ਦਿੰਦੇ ਨੇ। ਮਹਾਰਾਜ ਕਹਿੰਦੇ ਨੇ ਇਤਨੀ ਕਾਮਨਾ ਪ੍ਰਧਾਨ, ਧੰਦਾ ਹੀ ਧੰਦਾ ਚੱਲ ਰਿਹਾ, ਧਰਮ ਨਹੀਂ ਚੱਲ ਰਿਹਾ। ਮਨੁੱਖ ਦੇ ਨਾਲ ਧਰਮ ਨਹੀਂ ਚੱਲ ਰਿਹਾ, ਧੰਦਾ ਚੱਲ ਰਿਹਾ, ਪਰਿਵਾਰ ਚੱਲ ਰਿਹਾ, ਧਨ ਸੰਪਦਾ ਚੱਲ ਰਹੀ ਹੈ, ਪ੍ਰਭਤਾ ਚੱਲ ਰਹੀ ਹੈ, ਮਨੁੱਖ ਦੇ ਨਾਲ ਪ੍ਰਭੂ ਨਹੀਂ ਚੱਲ ਰਿਹਾ। ਇਹ ਸਾਰਾ ਖੁਲਾਸਾ ਧੰਨ ਗੁਰੂ ਗ੍ਰੰਥ ਸਾਹਿਬ ਜੀ ਮਹਾਰਾਜ ਦੀ ਬਾਣੀ ਚ ਜਿਸ ਤਰ੍ਹਾਂ ਹੈ, ਤੁਚ ਬੁੱਧੀ ਅਨੁਸਾਰ ਥੋੜਾ ਜਿਹਾ ਮੈਂ ਤੁਹਾਡੇ ਸਾਹਮਣੇ ਰੱਖਿਆ। ਭਾਵਨਾ ਕਰਕੇ ਗੁਰਦੁਆਰੇ ਆਉਣਾ, ਵਾਸ਼ਨਾ ਕਰਕੇ, ਕਾਮਨਾ ਕਰਕੇ ਬਾਜ਼ਾਰ ਦੇ ਚ ਜਾਣਾ, ਫੈਕਟਰੀ ਚ ਜਾਣਾ, ਆਫਿਸ ਦੇ ਚ ਜਾਣਾ। ਪਰ ਜੇ ਇੱਥੇ ਵੀ ਕਾਮਨਾ ਕਰਕੇ ਆ ਗਏ ਫਿਰ ਗੁਰਦੁਆਰੇ ਨਹੀਂ ਆਏ, ਤੇ ਅਸੀਂ ਤੇ ਬਕਾਇਦਾ ਅਰਦਾਸ ਕਰਦੇ ਹਾਂ ਫਲਾਣੇ ਦੀ ਇਹ ਮਨੋਕਾਮਨਾ, ਫਲਾਣੇ ਦੀ ਇਹ ਮਨੋਕਾਮਨਾ। ਤੇ ਹੁਣ ਸੁਣ ਲਓ, ਕਾਹੋ ਫਲ ਕੀ ਇੱਛਾ ਨਹੀਂ ਬਾਂਚੇ, ਕੇਵਲ ਭਗਤ ਕੀਰਤਨ ਸੰਗਰਾਜ। ਇੱਥੇ ਤੇ ਸਾਰੀਆਂ ਕਾਮਨਾਵਾਂ ਨੂੰ ਪਰੇ ਸੁੱਟ ਗਿਆ। ਕਿੱਥੇ ਸੁੱਟ ਕੇ ਆਈਏ? ਕਬੀਰ ਸਾਧੂ ਕੋ ਮਿਲਨੇ ਜਾਈਏ, ਸਾਥ ਨਾ ਲੀਜੇ ਕੋਈ। ਜਿੱਥੇ ਜੋੜੇ ਲਾ ਕੇ ਆਇਆ ਨਾ ਕਾਮਨਾਵਾਂ, ਉੱਥੇ ਲਾ ਕੇ ਇੱਥੇ ਆ, ਫਿਰ ਪ੍ਰਭੂ ਤੇਰੀ ਝੋਲੀ ਆਤਮਕ ਰਸ ਨਾਲ ਭਰ ਦੇਗਾ, ਆਨੰਦ ਨਾਲ ਭਰ ਦੇਗਾ। ਗੁਰੂ ਤੇਰੀ ਝੋਲੀ ਦੇ ਚ ਰੱਬੀ ਗੁਣ ਪਾ ਦੇਗਾ। ਇਸ ਤਰ੍ਹਾਂ ਦੇ ਜੀਵਨ ਦਾ ਢੰਗ ਸਾਨੂੰ ਆ ਜਾਏ ਤਾਂ ਮਿਹਰਜ਼ ਕਰਾਂ, ਪਰਿਵਾਰ ਦੇ ਚ ਬੈਠੇ ਹੋਏ ਵੀ ਅਸੀਂ ਨਿਰੰਕਾਰ ਦੇ ਚ ਬੈਠੇ ਹੋਵਾਂਗੇ, ਦ੍ਰਿਸ਼ਟੀ ਬਦਲ ਜਾਏਗੀ। ਮਾਤ ਪਿਤਾ ਸੁਤ ਬੰਧਵ ਬਾਈ, ਨਾਨਕ ਹੋਆ ਪਾਰ ਬ੍ਰਹਮ ਸਹਾਈ। ਹੇ ਪਾਰ ਬ੍ਰਹਮ, ਤੂੰ ਮੇਰਾ ਮਦਦਗਾਰ ਬਣਿਆ। ਕਿਧਰੇ ਪੁੱਤਰ ਬਣ ਗਏ, ਕਿਧਰੇ ਪਿਤਾ ਬਣ ਗਏ, ਕਿਧਰੇ ਦਾਦਾ ਬਣ ਗਏ, ਕਿਧਰੇ ਭਰਾ ਬਣ ਕੇ, ਕਿਧਰੇ ਭੈਣ ਬਣ ਕੇ, ਤੂੰ ਮੇਰਾ ਸਹਿਯੋਗੀ ਬਣਿਆ। ਕਿਧਰੇ ਪਤੀ ਬਣ ਕੇ, ਕਿਧਰੇ ਪਤਨੀ ਬਣ ਕੇ, ਪਰਿਵਾਰ ਨਿਰੰਕਾਰ ਦਾ ਰੂਪ ਹੋ ਜਾਏਗਾ, ਦ੍ਰਿਸ਼ਟੀ ਬਦਲ ਗਏ। ਇੱਕ ਢੰਗ ਹੈ ਕਿ ਪਰਿਵਾਰ ਵੀ ਹਰੀ ਮੰਦਰ ਬਣ ਜਾਂਦਾ, ਨਿਰੰਕਾਰ ਦਾ ਰੂਪ ਹੈ। ਇੱਕ ਢੰਗ ਹੈ ਕਿ ਗੁਰਦੁਆਰਾ ਵੀ ਸੰਸਾਰ ਬਣ ਜਾਂਦਾ, ਮੰਦਰ ਵੀ ਸੰਸਾਰ ਬਣ ਜਾਂਦਾ। ਜਿਤਨੀ ਮੈਨੂੰ ਥੋੜ੍ਹੀ ਬਹੁਤ ਸਮਝ ਸੀ ਅਤੇ ਜਿਤਨਾ ਮੈਂ ਖੋਲ ਸਕਦਾ ਸੀ, ਜਿਹੜੇ ਜਿਹੜੇ ਲਫ਼ਜ਼ ਸਤਿਗੁਰ ਨੇ ਮੈਨੂੰ ਦਿੱਤੇ ਮੈਂ ਤੁਹਾਡੇ ਸਾਹਮਣੇ ਰੱਖੇ ਨੇ। ਧੰਨ ਗੁਰੂ ਹਰ ਰਾਏ ਸਾਹਿਬ ਜੀ ਮਹਾਰਾਜ, ਤੁਹਾਡੀ ਭਾਵਨਾ ਉਜਾਗਰ ਕਰੇ ਕੀਰਤਨ ਦੇ ਰਾਹੀਂ, ਕਥਾ ਦੇ ਰਾਹੀਂ, ਇਸ ਪਾਠ ਦੇ ਰਾਹੀਂ, ਕਿਉਂਕਿ ਭਾਵਨਾ ਉਜਾਗਰ ਹੋ ਜਾਂਦੀ ਹੈ ਅਤੇ ਜੀਵਨ ਵਿੱਚ ਭਗਵਾਨ ਪ੍ਰਗਟ ਹੋ ਜਾਂਦਾ, ਪਰਮਾਤਮਾ ਪ੍ਰਗਟ ਹੋ ਜਾਂਦਾ। ਇਸ ਤਰ੍ਹਾਂ ਦੀ ਅਵਸਥਾ ਸਾਡੀ ਬਣੇ। ਸਾਰਿਆਂ ਦਾ ਬਾਰ ਬਾਰ ਧੰਨਵਾਦ। ਬੁੱਲ ਚੁੱਕ ਦੀ ਸ਼ਮਾ। ਵਾਹਿਗੁਰੂ,
2: ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ, ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ।
3: ਸਭੰ ਗੁਰਪ੍ਰਸਾਦ ਬੇਸਮਾਰ ਅਥਾ ਅਗਨ ਫਤੋਲੇ, ਜਿਉਂ ਬੁਲਾਵੋ ਤਿਉਂ ਨਾਨਕ ਦਾਸ ਬੋਲੇ। ਸਨਮਾਨਯੋਗ ਗੁਰੂ ਰੂਪ ਸਾਧ ਸਿੰਘ ਜੀਓ, ਫਤਿਹ ਕਬੂਲ ਕਰਨੀ। ਵਾਹਿਗੁਰੂ ਜੀ ਕਾ ਖਾਲਸਾ, ਵਾਹਿਗੁਰੂ ਜੀ ਕੀ ਫਤਿਹ। ਬੀਜ ਧਰਤੀ ਦੇ ਜਦ ਬੋ ਦਈਏ ਤਾਂ ਇੱਕ ਦਿਨ ਵਿੱਚ ਫਲੀਭੂਤ ਨਹੀਂ ਆਉਂਦਾ, ਸਮਾਂ ਲੱਗਦਾ, ਵਕਤ ਲੱਗਦਾ। ਲੰਬੀ ਚੌੜੀ ਯਾਤਰਾ ਤੋਂ ਲੰਘ ਕੇ ਬੀਜ ਫੁੱਲ ਬਣਦਾ ਔਰ ਫਿਰ ਫਲ ਬਣਦਾ। ਜੈਸੇ ਫੁੱਲ ਫਲ ਬਣਦਾ ਤਾਂ ਫੁੱਲ ਆਪਣਾ ਰੂਪ ਗਵਾ ਦਿੰਦਾ, ਫੁੱਲ ਦਾ ਰੂਪ ਨਹੀਂ ਰਹਿੰਦਾ। ਪਾਤਸ਼ਾਹ ਦੀ ਬਾਣੀ ਦਾ ਫਰਮਾਨ, ਫਲ ਕਾਰਨ ਫੂਲੀ ਬਨਰਾਏ, ਫਲ ਪਾ ਕਾ ਤਬ ਫੂਲ ਬਿਲਾਏ। ਬੀਜ ਫੁੱਲ ਬਣ ਗਿਆ, ਅਗਰ ਇਹ ਫੁੱਲ ਫਲ ਹੋਣਾ ਚਾਹੁੰਦਾ ਹੈ ਤਾਂ ਫੁੱਲ ਨੂੰ ਆਪਣੀ ਹੋਂਦ ਮਿਟਾਉਣੀ ਪਏਗੀ, ਫੁੱਲ ਫੁੱਲ ਨਹੀਂ ਰਹੇਗਾ। ਔਰ ਅਗਰ ਬੀਜ ਫਲ ਹੋਣਾ ਚਾਹੁੰਦਾ ਹੈ ਤਾਂ ਬੀਜ ਨੂੰ ਵੀ ਆਪਣਾ ਰੂਪ ਗਵਾਉਣਾ ਪਏਗਾ, ਆਪਣੀ ਹੋਂਦ ਮਿਟਾਉਣੀ ਪਏਗੀ। ਬੀਜ ਬਣ ਗਿਆ ਫੁੱਲ, ਹੁਣ ਅਗਰ ਇਹੀ ਫੁੱਲ ਫਲ ਹੋਣਾ ਚਾਹੁੰਦਾ ਹੈ ਤਾਂ ਫੁੱਲ ਛੜੇਗਾ, ਫੁੱਲ ਮਿਟੇਗਾ। फल कारण फूली बन राए, फल पाका तब फूल बिलाए, ज्ञाने कारण कर्म अभ्यास, ज्ञान भया तब कर्मे नास। सारे दा सारा कर्म कांड रह जांदा है जद मनुख ज्ञान दी शिखरता नू छू जांदी है। कर्म कांडी दा ते हो सकदा है ज्ञान खंडी दा आपस दे तालमेल ना बैठे, संबंध ना जुड़े। धार्मिक दुनिया दे जिहड़ा ये झगड़ा हुंदा है कई दफा बीज दा फुल नाल, फुल दा फल नाल। बीज अपनी होंद नू कायम रखना चाहुंदा है, फुल अपनी होंद नू कायम रखना चाहुंदा है, और इस तरीके नाल की हुंदा है उसका संघर्ष हो जाता है जो फल हो गया अगे लंघ गया और तालमेल नहीं बैठता। बस ये थोड़ा जिहा खुलासा मैं थोड़े समय रखा। पहुंचना ते आनंद तक है, यात्रा शुरू करनी पेगी जप तो। यही लड़ीवार उदास आप जी के सामने विचार रख रहे हैं। मंजिल आनंद है, प्राप्ति आनंद है, आनंद होए बिना जीवन नू बिल्कुल सुकून नहीं मिलना। चाहे कुछ भी जगत विच मिल जाए, धन मिल जाए, प्रभुता मिल जाए, प्रतिष्ठा मिल जाए, जल जस मिल जाए, पर जितने चिर तक आनंद नहीं मिलिया ते आनंद दा मिलना ही परमात्मा दा मिलना है, ते परमात्मा दा मिलना ही आनंद दा मिलना है। यात्रा आरंभ होवेगी जप तो। यही जप एक स्टेज ते पहुंच के जाप हो जांदा है, शब्द प्राणा दे चलन लग पैंदे। दम दम सदा संभाल दा, दम ना बिरथा जाए। जद के आरंभता होई सी रसना नाम जपो तब मथिए इन बिद अमृत पाओ। आरंभता ते इथो होई सी एक दो जीवो लख होवे, लख होवे लखवीस, लख लख गेड़ा आखिए एक नाम जगदीश, ए तरापत पौड़ियां दित पौड़ियां ने। और अगर पौड़ियां ते कोई उपर चढ़ेगा तो पहली पौड़ी छोड़नी पेगी, फिर दूसरी ते, और उपर चढ़दा है तो जिस ते खड़ा उसने ते छोड़नी पेगी। एक नियम है ए, एक ईश्वरी नियम है। जप जाप हो जांदा है, जबकि जप आरंभ होया सी गावीए सुनिए मन रखिए भाव, मन विच भरोसा रख के रसना नाल जपना आरंभ कर। समझ लो ओही यात्रा ते चल रहे है जो जप रहे है, बाकी नहीं। बाकी सब यात्रा दी तैयारी पे कर दें, चाहे 50 साल तो भी अगर गुरुद्वारे आ रहे ने ते जप आरंभ नहीं तो बस ये रस्ता पुछदे पे ने, तैयारी पे कर देने, चले कोई नहीं। और ऐसा भी हो जाता है कईयां दी सारी जिंदगी तैयारी च ही लंघ जाती है, चलते एक कदम भी कोई नहीं। पूछत है पथक ते मार्ग ना धरे, पग प्रीतम के देश कैसे बातन से जाई गए। आया है गुरुद्वारे और शायद सोच समझ भी मिल गई, क्योंकि गुरुद्वारे आने का मुद्दा भी इतना ही है। गुरु द्वारे होए सो जी पायस, सूझ समझ लैण लई इत्थे आणा है। मार्ग दी पहचान करनी है, मार्ग दे उत्ते चलण दी प्रेरणा लैणी है। जो चल पिया यात्रा आरंभ हो गई, ते चलना कि जिसने जपना आरंभ कर दिता, ते जपना किवें गावीए सुणीए मन रखिए भाव, रसना उसकी गायन करन लग पवे वाहेगुरु वाहेगुरु, ते कन्ना नाल ओ सुणे, अंदरों उसका भरोसा भी होवे कि है परमात्मा है। ये शर्त क्यों लाई है, जो इन्हां अखां नाल दिखाई ना देवे और जो इंद्रियां दी पहुंच तो परे होवे उस ते विश्वास करना कोई सौखी खेड नहीं है। इंज कह लो कोई हजारां च एक दो मनुख होणगे जिन्हां दा पूरा विश्वास बजे होवे, बाकी सब इनकारी ने। مندر مسجد گردواریاں دی بھیڑ نو ویکھ کے کدھر یہ اندازہ نہ لا لینا ہے کہ ساری دنیا دھارمک ہے. دو شبد برداشت کر لینا. بہ گنتی مسجد دیچ بھی ادھارمک بیٹھے ہوں دے نے. بہ گنتی جو ہے مندراں دیچ بھی ادھارمک بیٹھے ہوں دے نے. اور بہ گنتی گردواریاں چ بھی وہی آدھے نے جو چل دے کوئی نہیں, جنہوں کا وشواس ٹوٹیا ہوا ہے, بھروسہ کوئی نہیں. کیونکہ بھروسہ بج جائے تو مہاراج کہنے جان کے ہرے وشواس پرب آیا تت گیان تس من پرگٹ آیا. اتے تو کھیڈ کچھ ہور ہو جاتی ہے, اتے تو جپ جاپ ہو جائے گا اگر بھروسہ بج گیا. اتے تو شبد پرانا درم جائے گا. ایک شبد میرے پران بست ہیں بہڑ جنم نہ. یہ خلاصہ داس نے آپ جی کے سامنے کیتا سی کہ رسنا جو جپتی وہ پرانا چ کس طرح وس جا. پورن خلاصہ آپ جی کے سامنے رکھا سا. جپ جاپ ہو جاتا ہے, یہی جاپ بیراگ ہو جاتا ہے, جگت نالوں بالکل توڑ کے رکھ دینا ہے. اس طرح کا منک ہوئے گا پروار بالکل ٹوٹیا ہوا, ہوئے گا سنسار بالکل ٹوٹیا ہوا, بالکل نرلیپ ہو جائے گا, لپائے مان نہیں ہوئے گا. جس طرح ایک پکے ناریل کا ہی ثبوت دئیے, پکا ناریل اس دی گری خول دے اندر ہے پر خول نالو سمبندھ توڑ بیٹھی ہے تے خول دے اندر, اور ہوں کوئی خول نال رشتہ نہیں ہے. اوپر جڑا خول ہے اس نال کوئی رشتہ نہیں ہے, ٹوٹ گئی ہے تے پروار نال, ہے تے پروار دیچ کوئی گوڑا رشتہ نہیں رہ گیا, ہے تے سنسار دیچ کوئی بہت گوڑا رشتہ نہیں رہ گیا, ہے تے ادے خول دے اندر پر خول دے نال کوئی سمبند نہیں رہ گیا, ہے تے اجے شریر دے وچ پر شریر نال کوئی بہت گہرا رشتہ نہیں رہ گیا. اس طرح دا منک سنسار دیچ ہو کے بھی سنسار دیچ نہیں ہوندا. یہی تے ترپتا جی دا گلا سی, پتر نانک تو گھر دے چ بھی ہونا ہے تے انج پرتیت ہوندا جیویں نہیں ہے. یہی تے ترپتا دا گلا سی, تو پروار دیش بھی آنا ہے تو اس طرح آنا جی میں نہیں ہے. سانو خوشی نہیں آتی جد تو نہیں آتا تیری یاد تڑپا دی ہے, پر جد تو پروار دیش ہونا ہے تو اس طرح آنا جی میں نہیں ہے تا بھی من دکھی آتا ہے. واقعی اس طرح دا منک سنسار دیش ہو کے بھی سنسار دیش نہیں آتا. ابھیاس دیش ایک مارگ آمد ہے, جپ جاپ بن جاندہ ہے, جاپ بیراگ بن جاندہ ہے. اسے نو کہندے نے سناتن مت دے سنیاس. اور کلگی دھر بھی کہندے نے سنیاسی ہوئے بنا تے پرم پد دی پراپتی نہیں. پر کس طرح دا سنیاسی؟ رے من ایسو کر سنیاسا شبد تسی بہت سنیا ہوئے گا اور بڑے آنو کنٹھ بھی ہوئے گا. رے من ایسو کر سنیاسا من سے سدن سبے کر سمجھو من ہی ماہیں اداسا. اتنی غلطی سپشٹ ہو گئی کہ کلگی دھر نے بھی قبول کر لیا کہ سنیاسی ہوئے بنا پرم پد دی پراپتی نہیں ہے, اکال پرکھ دی پراپتی نہیں ہے. تو سنیاسی کون ہوندا ہے؟ اداسی ہی سنیاسی ہوندا ہے, دوسرا نہیں ہوندا. من ہی مائے اداسا, جو اداس نہیں اتے سنیاس کا دا. اداسی تے سنیاسی برتی دونوں کٹھیاں جڑی ہوئی ہیں. اداس منک سنیاس نو گرہن کر ہی لیندا ہے. اداس اداس منک لئی یہ جیون اثار پرتیت ہوندا ہے. گرو نانک دیو جی مہاراج نے بھی ایسا کہا ہے, جس در کارن پھراں اداسی سو در کوئی آئے کہے. گربانی دی ویاخیا گربانی کر دی تاکہ میں تھوڑے اندر کوئی فضول دا ترک نہ پیدا ہو جائے. اور کئی دفعہ حیرانگی بھی ہوندی ہے جو اس منزل دے راہی بھی نہیں سوج بھی نہیں سمجھ بھی نہیں وہ بھی اپنی رائے دے دے نے حیرانگی ہوں دی ہے اور غضب دی گل ہے کہ دھارمک دنیا انہاں لوکاں نے بہت بڑا نقصان کیتا ہے جو اس مارگ دے پاندی بھی نہیں اس مارگ دا کوئی انبھو بھی نہیں لیکن رائے دے دے نے اپنی رائے دیندے نے بڑی قیمتی رائے کہندے نے سڈی یہ بالکل صحیح ہے. خیر مختصر جو ہے میں عرض کراں سنیاسی تے اداسی گرتی دونیں کٹھیاں نے اداسی سنیاسی ہوندا ہے لازمی. دھن گرو نانک دیو جی مہاراج کہندے نے جس در کارن پھراں اداسی سو در کوئی آئے کہے. سنسار تو اداس ہو کے میں جس در دی تلاش کر رہا ہوں کوئی مینوں دسے وہ در کتھے ہے. اس پرماتما دا واسطہ کتھے ہے اداس ہو کے میں جو ہے تلاش کر رہا ہوں. گرو نانک دیو جی مہاراج دے وڈے صاحبزادے صرف سکھ جگت وچ اتنا ہی کنتو پرنتو ہے کہ انہاں نے گرو نانک دی ایک دو تھاواں تے بچن نہیں منیا حکم ادولی دی تھی. لیکن اتنی گل سپشٹ ہے کہ یہ جنم تو پرش سنیاسی سی اداس سی. اس نے جو پنتھ نو بھی بنایا جیڑا پنتھ اداسی پنتھ اداس جنم تو ہی اداسی سی. گرو پرتاپ سورج دے تے ایسا لکھا ہے کن بھی پاٹے ہوئے سن جنم دے سمے. پروہتا نے کہہ دیتا ہے کہ کوئی مہا جوگی ہے کوئی مہا رشی ہے اور واقعی اتنے وڈے رشی دے گھر کسے رشی نہیں آنا سی اور کس نے آنا سی. جنم تو ہی اداس اور غالباً گرو گوبند سنگھ جی مہاراج تک یہی اداسی نانک پنتھ دا بہت وڈے پدر تے سارے بھارت دے پرچار کرتے رہے کابل کندھار دے بھی. اج بھی جو کابل کندھار دے سکھی ہے غالباً 100,000 دے قریب سنگھ نے کابل غزنی جلال آباد خوست ہرات کندھار بہت سارے گردوارے نے بڑے وڈے وڈے شاندار. وہ جو سکھی ہے اداسیاں بھی پھیلائی ہوئی انہوں کا پرچار سی انہوں دے دھونے بھی بنے ہوئے نے. بابا سری چند دے 5-7 گردوارے بنے ہوئے نے انہوں سری چند دی دھرمسال کہندے نے بابا سری چند دی دھرمسال. فرنٹیئر دے بھی کافی سن تے لہندا پنجاب جو لاہور تو پرے دا پنجاب سی اتھے بھی اداسیاں دے ڈیرے بہت زیادہ سن. پھر جگن ناتھ پوری رامیشورم یہ 8-8 تیرتھاں دے اتے جڑے استھان سن اے بھی اداسیاں دے سن. گرو گرنتھ صاحب دا پرکاش کر کے گرو نانک پنتھ دا اے پرچار کردے سن. اے بھی میں عرض کر گیا یہ سکھ جگت دے آد مشنری سن پہلے مشنری انہاں نے ہی پرچار کیتا ہے. اکالی لہر تو پہلے ننکانا صاحب اور سارے وڈے وڈے استھان انہاں کول ہی سن. بدقسمتی ایسی ہوئی کہ صرف 2% اداسی برشٹ ہو گئے 2% 98 ٹھیک سن 2% ہنکاری ہو گئے 2% وکاری بھی ہو گئے. انہاں 2% اداسیاں نو دیکھ کے جو برشٹ ہوئے سن ایک لہر چلی کہ گردوارے انہاں کو لے لئیے. حالانکہ اے اداسی سویرے گرو گرنتھ صاحب دی کتھا کردے سن دوپہرے دسم گرنتھ دی کتھا کردے سن اور شام نو رات دے سمے گرو پرتاپ سورج دی کتھا کردے سن. تین طرح دی کتھا ہوندی سی. میرا بھی بچپنا ہے پر اس زمانے دی گلاں اس بچپن دیا مینو یاد نے اپنے بچپن دیا. تین ٹائم کتھا ہوندی سی داس دے علاقے فرنٹیئر دے سویرے گرو گرنتھ صاحب دی دوپہرے دسم گرنتھ دی جہدے کول وقت ہے آپ دسو شامی گرو پرتاپ سورج دی. یہ اتہاسک کتھا ہوندی سی رات نو دوپہرے دسم گرنتھ دی جو وقت کٹ سکدے نے تے گرو گوبند سنگھ جی مہاراج دی بانی نو سمجھنا چاہندے نے وہ آ کے سمجھن. یہ تینے کتھاواں اج بھی حضور صاحب آندیاں نے سویرے گرو گرنتھ صاحب دی دوپہر نو دسم گرنتھ دی شام نو گرو پرتاپ سورج دی. یہ استانوی اداسیاں کول سی، یہ بھی میں عرض کر دیا. مہنت نرائن داس جس دے کول ننکانا صاحب سی، یہ برشٹ ہو گیا سی. اور برشٹ ہویا کچھ انگریزاں دی چال نال. انہاں نے دیکھا کیندری استھان ہے اور سارا سکھ جڑیا ہویا ہے، اس مہنت نو قابو کریے، مٹھی چلائیے جیسے حکومتاں عام کر دیا نے. تو 2% مہنت برشٹ ہو گئے، لہر چلی سکھاں چ، روس پیدا ہوئے، برشٹ ہوئے نے. اسی سارے گردوارے کھولے انہاں کو، تمام لے لے بھئی، اسی آپ پرچار کرانگے. پتہ سہجے سہجے کی ہویا، گرو گرنتھ صاحب دی کتھا بند ہوئی، دسم گرنتھ دی کتھا بند ہوئی، گرو پرتاپ سورج دی کتھا بھی بند ہوئی. ٹاواں ٹاواں تھاواں تے رہ گئی، نہ مشنری رہے نہ انہاں تینا مہان گرنتھاں دی کتھا کرن والے کتھاکار رہے. پہلے جتھے قریباً قریباً ہر ہندو گھرانے چ ایک بچہ سنگھ سجدہ سی، انہوں اسی سجداری کہندے سی، جڑا ایک بچہ سنگھ سجا لو. سجداری، کیساداری، سجداری، دو طرح دی سکھی سی. سکھی ودھ رہی سی اداسیاں کر کے اور نرملیاں کر کے، انہاں دوواں کول استھان سن. گردوارا ایکٹ بنیا اور اسی ایک گردوارے انہاں کول لے لے، دینے پہ قانون بن گیا. اور اے لہر اکالیاں نے جیت لئی، بڑی خوشی منائی قوم نے، گردوارے سڈے کول آ گئے. اور ہن کون دسے، دھارمک استھان تے چلانا چلانے سن دھارم دے گیانیاں نے، وپاری ود تو ود انتظام کر سکتا ہے چلا نہیں سکتا، سنساری ود تو ود انتظام کر سکتا ہے چلا نہیں سکتا. دھرم مندر نو تے کوئی دھارم برتی دی سوج بوج رکھن والا ہی چلاوے گا. یہ سارے اسی کٹ دیتے، نرملے بھی اداسی بھی. ہویا کہ 50 سالاں چ اسی اتھے پہنچ گئے کہ قریباً قریباً ادھی دنیا دے پربندکاں دے اپنے بچے پدت، انہاں نو بھی سکھی سروپ نہ دے سکے اور پربندک خود بھی سکھ نہ رہ سکے. جگت نو امرت چھکانا سی، وہ خود شرابی ہو گئے. یہی الزام نرائن داس تے سی، شراب پیندا ہے نرائن داس، شراب پیندا ہے. یہ کول گردوارا لے لو، ٹھیک ہے غلط سی، پر سلسلہ بعد وچ کی ہویا ہے، کوئی ترقی نہ ہوئی. جتنے 68 تیرتھاں دے اتے اداسیاں دے استھان سن، وہ سہجے سہجے مٹھ بند ہو گئے. اور اتے نانک پنتھ دا پرچار ہوندا سی، ماڑی موٹیاں تھوڑیاں یادگاراں رہ گئیں، ہن ہیں نہیں. جگن ناتھ پوری دے چلی گردوارا سی، مندر دے سامنے گرو نانک دی بانی گونج دی سی. رامیشرم دے چلی گردوارا سی، لنکا تو اتھوں ہی جاندے نے. اور صرف اداسی سن جو اج چھوٹی جیاں معمولی جیاں یادگار رہ گئی ہے. باقی تمام تیرتھاں تے وی سن، بالکل نام ماتر ہن گلاں رہ گئی نے. حالانکہ اس ڈھنگ دے نال سلسلہ چلا رہندا، جتھے تک میں اتکتھنی نہیں کردا، بھارت دی 80% آبادی سکھ ہونی سی جس ڈھنگ نال او چل رہا سی. سدگرو نے کہا سی نا، غریب دا منہ گرو کی گولک ہے. او داسی اس طرح کردے سن، ایک تے دھرم دا پرچار کردے سن، نالے علاج بھی کردے سن، جڑی بوٹی دا بھی گیان رکھدے سن، دوجا لوڑ بندہ دی لوڑ بھی پوری کردے سن. تو سکھی ود رہی سی. بدقسمتی ہوئی، دھارمک استھان آ گئے انہاں دے ہتھاں جو بالکل کورے راجنیتک، تے پھر الیکشن نال چون ہونی ہے. تو ہن الیکشن نال چون ہونی تو دو دھڑے تے آپس وچ بن جان گے، ہر شہر وچ بن جان گے، کم سے کم سکھ دو دھڑیاں تے تقسیم ہون گے. الیکشن جو ہونا ہے، پارٹیاں دو تے بنن گیاں. ایک دفعہ سکھاں نو دو حصیاں چ ونڈ دئیے تو انہاں نو 10 حصیاں چ ونڈدیاں کی دیر لگدی ہے، انہاں نو 30 حصیاں دے چ ونڈدیاں کی دیر لگدی ہے. سکھ ونڈے گئے، کمزور ہوئے، اسی کمزوری تو لاب اٹھایا رادھا سوامیا نے نرنکاریاں نے اور انہوں شہ بھی مل گئے انہوں نے گرو گرنتھ صاحب دے مقابلے تے گرو بھی کھڑے کر دیتے. جی سکھ صرف پردھان دے نام تے سکتر دے نام تے دو تین چار پارٹیاں تقسیم ہو سکتے ہیں تو اپاں گرو دے نام تے بھی انہوں تقسیم کر دئیے. نامداریاں دا گرو بن گیا, رادھا سوامیاں دا بن گیا, نرنکاریاں دا بن گیا, اور جتنے پنجاب دے ڈیرے نے بھاوے انہوں نے اپنے اوپر گرو دی مور نہیں لائی قریباً قریباً یہ اپنی گدیاں ہی لا کے بیٹھے نے, یہ بھی مرض کر دیا. اور اس طرح کی ہویا پنتھ مریادا تے سنت مریادا ٹکرا گئی, ہر سنت دی اپنی مریادا ہو گئی تے پنتھ دی اپنی سنت پنتھ دی مریادا نال سہمت نہ ہوئے, کوئی بھی نہیں سہمت, یہ بھی مرض کر دیا اپنی اپنی مریادا. ایک تے ہے نا اکال تخت دی بلڈنگ نو گرانا دشٹ پنا یہ جابرانا کم, ایک ہے اکال تخت دی مریادا نو بھنگ کرنا انہوں گرانا, یہ دو طرح دی گراوٹ ہوں دیئے. ایک ہوں دا ہے اکال تخت دے آکار نو گرانا, ایک ہوں دا ہے اکال تخت دی وچار نو گرانا. اگر او گھاتک نے دشٹ نے جو اکال تخت دے آکار نو مٹانا چاہتے ہیں تو او کون ہو گئے جو وچار نو مٹانا چاہتے ہیں؟ پر ہوں کون سوچے, سوچ وچار والی گل نہیں رہی, سوچ وچار دا سلسلہ نہیں رہی. قومی درد دے ناطے میں تھان تھان تے ایک نکی جی آواز تھوڑے سامنے رکھ دینا, پنتھ پنتھ دی مریادا نال ہی زندہ رہے گا ورنہ نہیں رہ سکے گا, کیونکہ سنت دے کم سے کم ہزاراں نے, پھر تے ہزاراں طرح دی مریادا ہو جائے گی, قوم پھیرو پھیرو ہو جائے گی. چاہیے تے ایسا سی سنت پنتھ نال سہمت ہوندا, اج دا سنت پنتھ نال سہمت نہ ہویا, کوئی بھی سہمت نہیں, کوئی بھی سنت پنتھ دی مریادا نال سہمت نہیں ہے, اور کوئی بھی سنت اپنے استھان نو گردوارا کہلا کے راضی نہیں. یہ آشرم ہے, یہ ڈیرا ہے, یہ ٹھاٹ ہے, یہ گردوارا نہیں ہے. میں چھوٹی جی زبان نال وڈی گل پہ کرتا ہوں, اور یہ تمام نام ایسے نے اپنے ایجاد کیتے ہوئے نے, ورنہ پرانا نام تے یہی سی گردوارا. گردواریاں دا نام گردوارا مٹا کے ہور نام دی دھارمک ستلا نو دیتے گئے, اور اس طرح دسن دی کوشش کیتی گئی کہ سڈا اپنا استھان اتنے سڈی مریادا چلے گی, پنتھ دی نہیں گرو دی نہیں. وچار کر کے گرو سن گرو گرنتھ جی, اور آکار کر کے گرو سی گرو پنتھ. جی پنتھ دی مریادا نہیں مننی تو ایک گل سپشٹ ہو گئی, گرو دے آکار تو انکاری ہوئے, تو اج گرو دے آکار تو انکاری کل وچار تو بھی انکاری, دیر کی لگنی ہے. کوئی آکار نو مٹاندا ہے, کوئی وچار نو مٹاندا ہے. خیر اے تے میں وچکار جو ہے گل آ گئی, کاٹے چ رہے ہیں اسی اس ڈنگ دا طور طریقہ بنا کے. جدو میں اخیر مئی دے مہینے چ ودیش دی یاترا لئی دیش تو روانہ ہویا سی, بابا ہربھن سنگھ جی دلی چ مینوں ملے, گردوارا سیس گنج صاحب دی سیوا کرا رہے نے, داس نال کافی پیار کردے نے, مینوں کہن لگے بہت وڈا خون خرابہ ہویا سی جد 2% مہنت بھرشٹ ہوئے سن تے سی انہاں کول گردوارے لے, خون خرابہ ہویا سی, بہت شہیدیاں پا گئے, بہت مارے گئے سن. مینوں کہن لگے ہن انہاں تو ہزاراں گنا ود خون خرابہ ہوئے گا تاں انہاں پولیٹیشن لوگاں کول گردوارے آزاد ہون گے ورنہ نہیں. وہ اتنی طاقت وچ نہیں سن مہنت, پھر بھی خون خرابہ ہویا, انہاں کول تے بڑی طاقت ہے, سب دے منسٹراں نال سمبندھ نے, سب پکے راجنیتک نے دیش وچ, اس طریقے نال جو ہے دیکھا گیا ہے. اور قریباً قریباً تمام پولیٹیشن نے 6ویں مہینے 7ویں مہینے کدھر گردوارے آ گئے, تے آگے گردوارے نال کوئی مطلب نہیں ہے. گردوارے نو تے ایک پوڑی بنایا ہویا ہے پارلیمنٹ تک پہنچن واسطے, اسمبلی ہال تک پہنچن واسطے, منسٹر دی کرسی تے پہنچن واسطے. کام تے انہاں دا اے سی کہ منکھتا نو گرو تک پہنچاؤ, پر وہ کر دے کی پینے گرو دے آسرے تے کیویں پارلیمنٹ تک پہنچیے, کیویں منسٹر بنیے. تو اس طرح اسی گھاٹے چ جا رہے ہیں دھارمک طور تے, اور جو گھاٹا محسوس ہویا ہے میں تھان تھان تے اس نو رکھیا ہے, گھاٹے چانس واہدے چ نہیں ہاں, دھارمک طور تے گھاٹے چ جا رہے ہیں. انہاں 50 سالاں وچ تے بہت گھاٹے چلے گئے ہیں. تھوڑا جہا 50 سال پچھے چلے جائیے, ہر پنڈ وچ برہم گیانی موجود سی, ہر شہر وچ برہم گیانی موجود سن, جنہاں نو ویکھ کے گرو چیتے آؤندا سی. ہر پنڈ وچ گرو گرنتھ صاحب دے او ارتھ بودھ دے جو ہے وچارک موجود سن, اور کتھا کرن والے موجود سن. گرو پرتاپ سورج دی دسم گرنتھ دی گرو گرنتھ صاحب دی اج نہیں تھی, کاٹے چ گیا. اسی انہاں 50 سالاں چ کاٹے چ گیا. گھاٹا جی کدھرے 2 سال بھی ہوئے تے بندے نو سوچ لینا چاہیے سی, حیرانگی 50 سالاں چ بھی نہیں سوچے. کرے تے میرے وچکار جو ہے گل آ گئی, چونکہ اداس شبد آیا سی تو اس تو میری برتی اداسیاں دی طرف چلی گئی. جس در کارن پھراں اداسی, گرو نانک دے وڈے صاحبزادے بابا سری چند انہاں نے اداس پنتھ چلایا, لیکن انہاں نو کہندے سن نانک پنتھی, گرو نانک دے گھر تو الٹ نہیں سن, پرکاش گرو گرنتھ صاحب دا ہی کردے سن, گربانی وہ گرو نانک دے ہی پڑھتے سن, پرچار وہ گربانی دا ہی کردے سن. پر صرف اتنا ہے, گرستی نہیں بننا, سنساری نہیں بننا, بھگوا بھیس دونے انہاں دے جو ہے چلتے سن ڈیریا چ. تیاگی برتی اداس. ہن میں عرض کراں, جو منک سنسار تو اداس نہیں وہ پرماتما دی تلاش بھی نہیں کر سکتا, سوال ہی نہیں پیدا ہوتا. جو اس جیون تو اداس نہیں وہ پرم جیون دی تلاش بھی نہیں کر سکتا, سوال ہی نہیں پیدا ہوتا. جو پروار تو اداس نہیں کرتار دی تلاش نہیں کرے گا, سوال ہی نہیں پیدا ہوتا. بابر کہندا ہے روزو نو بہاروں میں و دل رو با خوش است, بابر با عیش کوش کے عالم دوبارہ نیست. کہندا ہے کھا لے پی لے موجاں مان لے, مڑ کے زندگی لبنی ہے, یہ دنیا پھر ملے گی, جو کچھ کرنا ہے کر لے. رب نو کس نے دیکھے اور رب کتھے؟ بابر پہلا مغل سمراٹ, ہندوستان دیش مغلیہ سلطنت دا جنم داتا بابر. روزو نو بہاروں میں و دل رو با خوش است, بابر با عیش کوش کے عالم دوبارہ نیست. کھا لے پی لے ہر طرح دیا موجاں مان لے, اگلی دنیا کس نے دیکھی ہے؟ خدا ہے بھی صحیح کہ نہیں, یہ بابر دی سوچنی ہے. پنجابی دے چ بھی ایک بول پرچلت ہے, اے جگ مٹھا اگلا کن ڈٹھا, چھڈو. پنجاب دے چ بھی لوکی کہہ دیندے نے, اے جگ مٹھا اگلا کن ڈٹھا, کس نے دیکھے ہے کون جاننا ہے؟ جب دیکھے ہی نہیں, بس ایک کمی ہے اس دنیا چ, جو دیکھ لیندا ہے وہ دکھا نہیں سکتا, بس اتنی کمی ہے, آج تک کسی نے نہیں دکھایا. اتھوں پھر شک بھی پیدا ہو جاتا ہے, بلکہ جنہ نے دیکھیا سی پتا ہے دنیا نے کی آکھے تے پاگل نے, دیکھن والے نو تے پاگل کہہ دیتا. کمال دی گل, دھن گرو نانک دیو جی مہاراج کہندے نے, کوئی کہے بھوت نا کو کہے بے تالا, حد ہو گئی. جو ساریاں دے بھوت نے اتارن لئی آیا ہے لوکی انہوں بھوت نا کہندے نے, جو ساریاں دی زندگی نو تال دین لئی آیا ہے انہوں بے تالا کہی جاندے نے, جو ساریاں دی دیوانگی ہٹان لئی آیا ہے لوکی انہوں دیوانہ پہ کہندے نے. کبیر بھی کہندے نے کہ بنارس دے واسی مینوں پاگل کہندے نے, لوگ کہیں کبیر بورانا, کبیر کا مرم رام ہی جانا. یہ تے ہن رام ہی جاندا میں پاگل ہاں کہ میں کیا, پر لوکی کہندے نے میں پاگل ہاں. تے ہن میں عرض کر دیاں اگر کبیر پاگل ہے تو پھر بنارس دے کوئی بھی سیانا نہیں ہے. تے جے گرو نانک جیسی عظیم شخصیت وقت دے